0: गरेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। बाढ़ीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्यांकन गरेका तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनुपर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाइ छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन् स्थानीयको भनाइ छ। समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेकोशी बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
1: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार, राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। उद्धार राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेकोशी त्रिशुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश भ्रमणमा नेपालले विश्वमंचमा पीड़ा र क्षतिको विवरण मात्र सुनाउने कि त्यसको वैज्ञानिक प्रमाण र पुननिर्माणको स्पष्ट खाका पनि प्रस्तुत गर्ने भन्ने प्रश्न उठेको छ। भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी भइरहेका बेला विज्ञहरूले भने घटनाको कारणबारे हतारमा निष्कर्ष ननिकाल्न सचेत गराएका छन्। एरिजोना स्टेट सिटी अमेरिकाका प्राध्यापक डाक्टर मिलन श्रेष्ठको हालै प्रकाशित डज डिजिटल डिल्युट शीर्षकको लेखमा भोटेकोशी घटनाको वास्तविकता अर्कै अध्ययन गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने तत्कालै निश्चित निष्कर्ष निकाल्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नु भएको छ। नेपालले विगतदेखि नै जलवायु न्यायको प्रश्न अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको छ, तर यसपटक नयाँ तथ्यसहित नयाँ अन्तर्राष्ट्रिय साझेदारीको प्रस्ताव राख्नु जरूरी भएको विज्ञहरू बताउँछन्। प्रधानमन्त्रीले नेपालको पीड़ा विश्व सामु राख्नेछन्, तर त्यो पीड़ालाई प्रमाणमा बदल्ने काम वैज्ञानिकको हुनेछ। क्षतिलाई योजनामा बदल्ने काम प्रविधिकको र योजनालाई अन्तर्राष्ट्रिय सहयोगमा बदल्ने काम कूटनीतिक संयन्त्रले गर्नेछन्। भोटेकोशी विपत्तिले नेपाललाई विश्व मंचमा सहानुभूति माग्ने होइन, प्रमाणसहितको साझेदारी प्रस्ताव गर्ने एउटा अवसर पनि दिएको छ। प्रधानमन्त्री बालेनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव शीर्षकमा नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: सन् 2009 डेनमार्कको कोपेनहेगनमा भएको संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन कोपले विश्व जलवायु राजनीतिमा ठूलो आशा जगाएको थियो। त्यतिबेला विकसित देशहरूले विकासशील तथा अल्प विकसित देशलाई सघाउने प्रतिबद्धता जनाएका थिए। सम्मेलनपछि सार्वजनिक भएको कोपेनहेगन सम्झौतामा विकसित देशहरूले सन् 2020 सम्ममा विकासशील तथा अल्प विकसित देशका लागि वार्षिक 100 अर्ब अमेरिकी डलर सहायता जुटाउने लक्ष्य राखेका थिए। तर यो सम्झौता कानूनी रूपमा बाध्यकारी नभएर स्वैच्छिक घोषणा मात्र थियो। यसको कार्यान्वयनका लागि स्पष्ट संयन्त्र नै बनाइयो थिएन। 15 वर्ष जलवायुका कुरा कागजमा अर्बौं व्यवहारमा अधूरा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छापिएको हो।
0: बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको 55-30 को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको बताएका छन्। संघीय निजामती सेवा ऐनको विधेयकलाई कानून मन्त्रालयले सहमति दिएको छ। अब यो विधेयक मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ। भुजेलले भने बुधबार प्रधानमन्त्री कार्यालयले उक्त विधेयक सहमतिका लागि लोकसेवा आयोगमा लग्ने कार्यक्रम रहेको छ। आयोगले सहमति दिएपछि सरकारले उक्त विधेयकमा संसदमा लानेछ भने विधेयकमा 55 वर्ष उमेर सीमा पुगेका अथवा 30 वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने व्यवस्था राखिएको छ।

0: Roy. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट र धादिङमा अवरूद्ध बनेको विद्युत आपूर्ति शुरू भएपछि राहत वितरण उद्धार व्यवस्थापन लगायतको काममा केही सहज भएको छ। यद्यपि गोसाईकुण्ड र उत्तर गयाका चार चार वडामा विद्युत आपूर्ति सहज नभएको जनप्रतिनिधिहरूले बताएका छन्। दश भदौमा भोटेकोशी बाढ़ीले ठाउँ ठाउँका पुल बगाएपछि जिल्ला जिल्ला गाउँ गाउँ बीच टुटेको सम्पर्क बेली ब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढ़ीले रसुवादेखि धादिङसम्म 41 मोटरेबल पुल बगाएको थियो। बाढ़ीले पुल बगाएपछि रसुवा नुवाकोट बीचको सम्पर्क समेत टुटेको थियो।
3: भोटेकोशी बाढ़ीपछि 10 बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय बुधबारदेखि संचालनमा आउने भएका छन्। त्रासदीपूर्ण बाढ़ीको 2 सातापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय संचालन गर्ने निर्णय गरेको छ।
2: नेपाली कंग्रेसले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड़ रूपियाँ आर्थिक सहयोग गरेको छ। सोमबार पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
3: रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार तथा समाजसेवी पुरस्कार विभिन्न 4 सामाजिक संस्थाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ। 43 वर्षदेखि आश्रित ज्येष्ठ नागरिकहरूलाई आश्रय, गाँसबास, औषधि उपचार, धार्मिक गतिविधि र दाह संस्कारसम्मको मानवीय सहायता उपलब्ध गराउँदै आएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो। कोषको साधारण सभाले जनै 1,00,000 रूपियाँ नगद राशिको रामबाबु ज्ञानु समाजसेवी पुरस्कार भने 3 सामाजिक संस्था र 3 प्रमुखहरूलाई प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिएका छन्। मोरङको विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रम, काठमाण्डुको चन्द्रागिरीमा रहेको होम अपाङ्ग बालबालिका स्याहार केन्द्र र कैलाली बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हातहरू नेपाल सहारा घरले जनै 1,00,000 रूपियाँको पुरस्कार पाउने भएका हुन्।
2: नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सोमबार ₹1,38,79,425 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो।
3: गत वर्ष भदौ 23 र 24 गति भएको जेएनजी आन्दोलनका क्रममा आगजनीका मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत अवस्थामा फर्किसकेका छन्। मर्मसम्भार तथा पुननिर्माणपछि सरकारी कार्यालयले पूर्ववत रूपमा नै सेवा प्रभाव थालेका हुन् भने जेएमजी आन्दोलनका क्रममा भदौ 24 गते कैलाली कारागारबाट भागेका 19 भारतीय नागरिक सहित 202 कैदीबन्दी भने अझै फरार छन्।
2: जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा 33,54,00,000,00 रूपियाँ भन्दा बढ़ीको क्षति भएको थियो। आन्दोलनमा ध्वस्त भएका उद्योग, व्यापारिक प्रतिष्ठान र अन्य निजी संरचनाको पुनर्निर्माण शुरू भए पनि बीमा दावीको रकम समयमा नपाउँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छनृ।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको राहत पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ आईएफआरसीले 3 अर्ब 35 करोड़ रूपियाँ अर्थात 18 मिलियन स्विस फ्रांक तत्काल आवश्यक रहेको जनाएको छ
8: अब खेल र खेलाड़ीका खबर नेपालका बाढ़ी पीड़ितलाई सम्मान व्यक्त गर्न युरोपेली च्याम्पियन्स लीगका खेलहरू 1 मिनट रोकिनुका साथै ब्यानर प्रदर्शन गरिनेछ यूईएफले यो साता हुने सबै च्याम्पियन लीगका खेल अघि 1 मिनट मौन धारण र त्यसक्रममा यू आर नट अलोन नेपाल सन्देश अंकित ब्यानर समेत प्रदर्शन गरिने जनाएको छ
7: अब विचार तथा विश्लेषण फर्केर हेर्दा झिन्जी क्रान्ति शीर्षकमा डाक्टर अतिन्द्र दाहालको विचार अन्नपूर्ण दैनिकमा छापिएको छ जेएनजी क्रान्ति पूर्ण थियो उपलब्धिहरू चाहिँ अर्धपथमा नै अड्किएकी जस्तो देखिँदैछ जेएनजी क्रान्ति पूर्ण एउटा क्रान्ति थियो सम्झौता थिएन हरेक परिवर्तन संस्थागत गर्ने अधिकार त्यसमा थियो तर क्रान्तिको बैठानमा यस्तो तागत देखाउन नसक्दा संविधानसहित संरचनात्मक परिवर्तन गर्ने मार्गचित्र र कार्ययोजना पनि बनेनन्
8: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
9: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
10: समयको साथमा जेतुन सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4। रेडियो आदि खुला 105.4।

0: आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ। फेसबुकमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष आइरहेका छौं र युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा उपस्थित भएका छौं। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसको आजको श्रृंखला जेन्जी विद्रोह भएको एक वर्ष पूरा भएको छ। आदरणीय श्रोता, आज भाद्र 23 गते कहाली लाग्दो दिन, त्यहाँ चाहिँ तपाईँलाई थाहा छ जेन्जी विद्रोहताका निकै ठूलो समस्या ताण्डव निम्तियो। मानिसहरू निकै आक्रामक भएका थिए, असुरक्षा बढ़ेको थियो, निकै ठूलो खालको कहाली लाग्दो त्यो दृश्य आज पनि नेपालीहरूका मानस पटलमा छ। जुन जेन्जी विद्रोह भयो, परिवर्तनको नारा दिएर भएको विद्रोहले विध्वंस पार्यो, धेरै संरचनाहरू जले, नेपालीहरूको सम्पत्ति सिंहदरबार जल्यो, पुरातत्व जल्यो, धेरै हामीसँग विस्मृतिमा रहेका छन् कतिपय कुराहरू, धेरै चाहिँ नष्ट भएको थियो त्यतिखेरको अवस्थामा। आदरणीय श्रोता, तर कसले जलाए त, किन जलाए त, सिंहदरबार किन जलाए, संरचनाहरू किन जले, भौतिक संरचनाहरू किन जलाइए, आज भाटभटेनी सुपर मार्केटहरूदेखि लिएर नेपालमा लगानी गरेका कैयन त्यस्ता खालका उद्योग धन्दाहरू अहिलेसम्म पनि उठ्न सकिरहेका छैनन्। त्यसले अहिलेको अवस्थामा देशलाई कतातर्फ डोर्यायो त, अर्थतन्त्रका हिसाबले मुलुकको आजको अवस्था के छ त, जेन्जी विद्रोहबाट बनेको सरकार यतिखेर सत्तासीन छ, बालिन शाह जसको नेतृत्व गरेका थिए उनी प्रधानमन्त्री छन्, अहिले सुदन गुरूङ जसले पानी बाँड्दै गर्दाखेरि त्यहाँ हामी नेपालीको टीमलाई लगेर आन्दोलन हाइज्याक पारेको उनीमाथि आरोप लाग्ने गरेको छ, उनी अहिले गृहमन्त्री छन्, अन्य नेताहरू पनि त्यहाँ मन्त्रालय मन्त्रीहरू बनेका छन्, सांसद बनेका छन्, जनताले मतदान गरेका छन्, मत दिएका छन्, मत पाएका छन्, तर देशले काँचुली फेर्न सकिरहेको छ त, देश एउटा राम्रो गतिमा अगाडि बढ़िरहेको छ त, मुलुकमा सुशासन आउँछ त, जेन्जीका घाइतेहरूले राहत प्राप्त गरे त, राज्यसँग जेन्जी परिवार र जेन्जी घाइतेहरूको गुनासो के छ, अपेक्षा के छ, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, सत्ता बदलेका जेन्जी घाइते र शहीद परिवारहरूले यतिखेर सोधिरहेका छन् हाम्रो भविष्य कहिले बदलिन्छ, उच्च स्तरीय कार्यदल गठन गरी राहत क्षतिपूर्ति निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श निशुल्क शिक्षा रोजगारी सामाजिक सुरक्षाको सुनिश्चितता गर्दै सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेन्जी आन्दोलनका घाइतेहरूको आक्रोश छ। आदरणीय श्रोता, तपाईंलाई थाहा छ जेन्जी विद्रोहले निकै ठूलो नरसंहार पनि गरेको छ, धेरै मानिसहरू चाहिँ मारिएका छन्, धेरै मानिसहरूले शहादत प्राप्त गर्नु परेको छ, सड़कमा फोकिएको जेन्जी आक्रोशमा गत वर्षको भदौ 23-24 84 अर्ब भन्दा बढ़ीको भौतिक क्षति मात्र भएन, 76 जना युवाले जीवन गुमाएका थिए, मुलुकले नयाँ राजनीतिक मोड़ त लियो तर सुशासन र चुस्त सेवा प्रवाहको अनुभूति भने अझै नागरिकले गर्न पाएका छन् कि छैनन्। आजको बहसको विषय यो हो, नागरिकहरू फेरि पनि सत्ताको अनुहार मात्र फेरिएको हो कि भन्ने चिन्तामा यतिखेर किन छन् त। आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अब बहसलाई हामी तार्किक बनाउन चाहन्छौ, बहसलाई हामी निष्कर्षमा पुर्याउन चाहन्छौ, किनभने अब देश बन्नुपर्छ, अब नागरिकका पीड़ाहरू सुनिनुपर्छ। नागरिकहरूले प्रश्न गरेका छन्, हे सरकार, कहिले आउँछ देशमा समृद्धि, कहिले आउँछ पासपोर्टमा लाइन नलाग्नुपर्ने दिन, कहिले पुग्छ घर घरमा ग्यास, कहिले जनताले यही देशमा रोजगारी पाउँछन्, कहिले चल्छन् उद्योग धन्दा कल कारखाना, फेसबुकमा मात्रै उद्योग धन्दा कल कारखाना चलेका हुन् कि वास्तविक रूपमा पनि चल्छन्, आज जनताले प्रश्न गरिरहेका छन्। त्यसैले गर्दाखेरि प्रश्न गर्नुपर्छ, प्रश्न गर्न छोड्नु हुँदैन, नागरिकहरूले प्रश्न गर्नै पर्छ। तर आदरणीय श्रोता, आज हामी भन्दैछौ देश अब समृद्ध बनोस्, मुलुक राम्रो बनोस्, मुलुकले कायापलट गरोस्, काँचुली फेरोस्, पटक पटक पोलिटिकल ल्याब टेस्ट गर्ने मुलुक नबनोस् नेपाल, नेपाल अब समृद्ध बन्नुपर्छ, नेपाल अब समृद्धिको दिशातर्फ अगाडि बढ़नुपर्छ। पुराना दलको वर्चस्वमा धक्का लाग्यो। आदरणीय श्रोता, संसद र सरकारमा युवाको वर्चस्व त भयो, सड़कको आवाज मतादेशमा रूपान्तरण भयो, सबै दलमा पुस्तान्तरणको बहस तीव्र चलिरहेको छ, अझै पनि राजनीतिक केन्द्रमा युवाका मुद्दाहरू त आए तर अपेक्षा भने यथावत छन्। भ्रष्टाचार नियन्त्रण भयो त, सरकारी सेवा छिटो भयो त, युवाका लागि पर्याप्त रोजगारी कहिले पुग्छ, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै त मेरिटोक्रेसी, राजनीतिक नियुक्तिमा ठेक्का र सार्वजनिक खरिदमा पारदर्शिता बढ़्यो त, राजनैतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ 2083 भदौ 23 गते पहिलो जेएनजी दिवस शहीद दिवस आजको दिन 2083 जेठ 13 गते राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्यो, कार्यान्वयन गर्न सरकारले सिफारिश गरेको जखै मानवाधिकारको प्रतिवेदन 2082 चैत 13 गते निर्वाचनपछि नयाँ राजनीतिक शक्ति निर्णायक बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए 2082 फागुन 24 गते हेर्दा गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सरकारद्वारा ग्रहण गरियो, खै प्रतिवेदन 2082 फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन भयो 2082 मंगिर 24 गते सरकार र जेएनजी प्रतिनिधि बीच सम्झौता, शहीद परिवार तथा घाइतेका लागि राहत उपचार शिक्षा रोजगारी र सामाजिक सुरक्षा लगायतका विषय समेटिए तर आज कार्यान्वयनमा आए त? आजको नेपाली बहसमा हामी चर्चा गर्छौ 2082 असोज 5 गते भदौ 23 र 24 घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भयो 2082 भदौ 27 गते प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन, आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढ़्यो, प्रतिनिधि सभा विघटन भयो 2082 भदौ 24 गतेको कुरा गर्ने हो भने आन्दोलन हिंसात्मक बन्यो, सरकारी तथा निजी संरचनामा तोडफोड आगजनी भए, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्यो र भाग्नुपर्ने स्थिति बन्यो, शेरबहादुर देउवा लगायतका नेताहरू भाग्नुपर्ने स्थिति बन्यो प्रचण्डसम्म पनि। त्यसैले गर्दाखेरि यो कहाली लाग्दो दिनमा यो अप्ठ्यारो दिनले आज नेपाललाई कहाँ पुर्याएको छ, नेपाल कता छ, आजका विषयहरू यिनै हुनेछन्। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्रामी छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806661052।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
8: फोन नम्बर 0364415502 मोबाइल 9857405502 र 9847514001
9: रेडियो आदिखोला 105.4
0: यतिखेर हाम्रो बीचमा जेन्जी अगुवा तनुजा पाण्डे हुनुहुन्छ। तनुजाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर, नमस्ते।
0: अब तनुजाजी, आजको दिनलाई तपाईँ कसरी सम्झिनुहुन्छ? शुरूमा आज भाद्र 23 गति तपाईँहरू सड़कमा आएको दिन, एउटा कस्तो खालको प्लानिङ थियो? के सोचेर चाहिँ सड़कमा आइएको थियो? एक वर्ष पूरा गर्दै गर्दाखेरि चाहिँ आजको दिनलाई कसरी सम्झिनु भएको छ?
10: हजुर, आज भदौ 23 हामीले सम्झिँदाखेरि त अब जतिजना पनि आन्दोलनकारीहरू त्यो दिन सड़कमा जानु भएको थियो, युवा साथीहरू, हाम्रो लागि त एकदमै यो मानसिक रूपमा ट्रमाटाइजिङ डे हो भन्छु होइन। अब एकदम शान्तिपूर्ण आन्दोलन गर्ने भनेर केही सिम्पल मागहरू बोकेर सड़कमा गएका युवाहरूमाथि चाहिँ एकदमै दमन भयो र हाम्रा साथीहरूको हत्या पनि भयो होइन। त्यो सबै कुराहरू चाहिँ आफ्नो आँखा अगाडि देख्दाखेरि र त्यस्तो भयावह होला भनेर हामीले सोचेको पनि थिएन र शान्तिपूर्ण आन्दोलन गरेको गर्न हिँडेको मान्छे त्यो सबै देख्दाखेरि त एकदमै ट्रमाटाइजिङ लाग्छ
0: होइन। जेन्जी आन्दोलनको मुख्य मुद्दा, मूल मुद्दा चाहिँ के थियो त्यतिखेरको चाहिँ? सत्तालाई सुधार्नका निम्ति तपाईँहरूको मूल मुद्दा हो, सामाजिक सञ्जाल र बन्दका विरुद्धको मूल मुद्दा हो, वा चाहिँ सरकारमा रहेकाहरूलाई सिधै तिमीहरू छोड भन्ने खालको मुद्दा थियो?
10: हजुर, यो कसैलाई पनि छोड भनेर चाहिँ थिएन यो मुद्दा होइन। र कुन हाम्रो आन्दोलनको चाहिँ र कसैको कोही प्रति घृणा फैलाउने उद्देश्य पनि थिएन, न नयाँ दल न पुरानो दलहरू। हाम्रो आन्दोलनको मागहरू एकदमै सिधा सिम्पल थियो, सिधा थियो। त्यतिखेर एउटा चाहिँ सुशासनको कुरा थियो जसभित्र पारदर्शिता र जवाफदेहिताको कुराहरू उठेको थियो, र अर्को भनेको चाहिँ सम्पूर्ण पार्टीहरूभित्र चाहिँ आन्तरिक लोकतन्त्र हुनु पर्यो र पार्टीहरू चाहिँ रिफर्म हुनु पर्यो भन्ने चाहिँ हाम्रो मुद्दा थियो। यति यति नै
0: थियो।
10: हजुर, यो सबै कुरा चाहिँ एउटा एन्टी करप्सन भनेर ठुलो ब्यानर थियो, त्यो ब्यानरको अन्तर्गतमा चाहिँ यी चारवटा मुद्दाहरू राखिएको थियो।
0: अब अहिलेको अवस्थामा तनुजाजी, भदौ 23 जेएनजी विद्रोहले सत्ता बदल्यो, नेतृत्व बदल्यो, राजनीतिमा युवाहरू चाहिँ होइन प्रथम दृष्टिमा अगाडि आए, पहिलो नेतृत्व लिन सक्ने भए, तर जेएनजीले खोजेको शासन प्रणाली, जेएनजीले खोजेको सत्ता, जेएनजीले तत्कालीन बेला सोचेका सपनाहरू चाहिँ आज एक वर्षमा फर्केर हेर्दा फ्ल्याशब्याकमा चाहिँ पूरा भए
10: छैन होइन? अब मैले आन्दोलनका कुराहरू पूरा भयो कि भएन भनेर कुरा गर्दा, सर्वप्रथम त 23 गते शहादत प्राप्त गर्नुभएका हाम्रा साथीहरू र 24 गते जसरी सम्पूर्ण देशै जल्यो होइन, यो दुईटा कुराहरूको चाहिँ यो दुईटा कुरालाई हेर्छु म। अनि हाम्रो साथीहरूले अहिलेसम्म न्याय पाउनु भएको छैन, जति पनि सहित साथीहरू हुनुहुन्छ। र दोस्रो कुरा चाहिँ हाम्रो शान्तिपूर्ण आन्दोलनको चाहिँ अब फाइदा उठाएर कसले एकदमै एक दुई विध्वंस मचायो भन्ने कुराको पनि हामीसँग उत्तर छैन होइन। र त्यसकारण पनि अब हाम्रो आन्दोलनको माग पूरा भए भनेर चाहिँ म यो दुईटा कुराले गर्दा नै भन्न मिल्दैन। र बाँकी कुरा त हामीले सुशासनका कुरा, जवाबदेहिताको कुरा चाहिँ हाम्रो अर्को मुख्य कुरा थियो। तर जसरी अहिलेको सरकारबाट पनि हामीले एकदमै गम्भीर विषयमा पनि राज्यबाट किन्न सकिरहेका छैनौँ उहाँहरूले होइन, एउटा राज्य भएको अनुभूति गराउन सक्नु भएको छैन। यो भन्दै गर्दा म यो के कुरा चाहिँ मान्छु भने, यो सरकारले चाहिँ जनताहरूमा एउटा ठुलो आशा चाहिँ लिएर आएको छ होइन, सरकारले केही गर्छ कि भन्ने जनतामा आशा चाहिँ छ। तर हामीले आन्दोलन भन्दै 23 आन्दोलनको कुरा गर्दा चाहिँ आन्दोलन कसले गर्नुभएको थियो भनेर हेर्नुपर्छ होइन। यो आन्दोलनमा कसको मृत्यु भयो त्यो पनि सर एकपल्ट लिस्ट हेर्दा यो सबै तपाईँको नेपालको विभिन्न भौगोलिक उसबाट आउनु भएको युवाहरू हुनुहुन्थ्यो, एउटा राज्यले नै पछाडि पारिएको एउटा वर्ग जातबाट आउनु भएको युवाहरू चाहिँ धेरै सक्रिय हुनुहुन्थ्यो आन्दोलनमा र उहाँहरू फोर फ्रन्टमा पनि हुनुहुन्थ्यो होइन। तर आजको दिनमा आएर चाहिँ राज्यले जसरी त्यही वर्गको त्यस्तै भूभागको मान्छेहरूलाई चाहिँ जसरी अलिक हुन्छ नि कम वास्ता गरेको छ, चाहे त्यो सुकुम्बासीका कुराहरूदेखि लिएर होस् या एउटा विद्यार्थीहरूको संगठित हुने अधिकार खोज्ने कुरादेखि लिएर होस् तमाम कुराहरूले गर्दाखेरि चाहिँ हाम्रो आन्दोलनको माग चाहिँ अब पुरा भयो भनेर चाहिँ अहिले भन्न नमिल्ने अवस्था
0: होइन। तनुजाजी, अब तपाईँलाई थाहा छ जेनजी आन्दोलनको जगमा बनेको सरकारसँग होइन तपाईँहरू चाहिँ सन्तुष्ट त्यति धेरै सन्तुष्ट भइसकेको एउटा स्थिति छैन, खुलेर आलोचना गर्न सक्ने परिस्थिति पनि छैन, भ्रष्टाचारको नियन्त्रण खै, सुशासन खै, मेरिटोक्रेसी खै, सरकारी सेवा छिटो त चुस्त दुरूस्त खै भनेर त निकै ठूला बग्रेल्टी प्रश्नहरू त आएका छन् नि त सरकारमाथि अहिले। यही गर्नका लागि थियो त आन्दोलन, यही गर्नका लागि थियो त 76 जनाको बलिदान
10: थिएन हजुर। अब अब आन्दोलनको कुरा त अहिलेलाई छोड्दिन, तर बलिदानको कुरा चाहिँ तपाईँको यदि सुशासन आएकै थियो भने पनि त्यो बलिदानलाई चाहिँ त्यसले जस्टिफाई गर्थ्यो जस्तो चाहिँ लाग्दैन होइन। तपाईँको संसारमा त्यस्तो कुनै पनि परिवर्तन छैन जसले चाहिँ कसैको बलिदान को मूल्यसँग चाहिँ त्यसले चुकाउन सकोस् होइन। बलिदान भन्ने कुरा, मान्छेको ज्यान जाने भन्ने कुरा एकदमै ठुलो कुरा हो, तर उहाँहरूले चाहिँ अलिकति पनि त्यसको सम्मान नगरिदिएको देख्दा चाहिँ अब दुःख पनि लाग्छ होइन। अब एक वर्ष भयो, आजको दिनमा पनि तपाईँको शहीदको परिवारहरू न्याय माग्दै हुनुहुन्छ, आजको दिनमा हाम्रा घाइते साथीहरू पनि सम्पूर्ण पूर्ण रूपमा उहाँहरू स्वास्थ्य भइसक्नु भएको छैन होइन। अस्ति भर्खर 2-3 जनाले अपरेसन गर्नुभयो, यो उहाँहरूलाई पनि गाह्रो छ, पैसा छैन, राज्यले हेरेको छैन भन्ने गुनासो छ होइन। हिजो भर्खर बिबिसीमा एकजना शान्तनु ढकाल भन्ने एउटा भाइ हुनुहुन्छ, उहाँ इटलीमा उहाँलाई गोली लागेर उहाँ आजको दिनमा पनि अब सन्तुष्ट हुनुहुन्न। त्यही भएर हामीले हेर्ने भनेको चाहिँ जो त्यो दिन एउटा सकुशल घर फर्किन सकेन, जसको हाम्रो हात खुट्टाहरू ठिक छ होइन, हामीले यो सरकार सफल भयो कि भएन भनेर चाहिँ यो जज गर्नको लागि चाहिँ हाम्रो त्यो दिन आन्दोलनमा आउनुभएका अन्य सह आन्दोलनकारीहरूको मुद्दालाई हेरेर पनि बोल्नुपर्ने हुन्छ होइन। र उहाँहरूको सबै गुनासोहरू देख्दा चाहिँ हामी पक्कै पनि राइट ट्र्याकमा चाहिँ अहिले छैनन् होइन। तर त्यो भन्ने गर्दा भर्खर 6 महिना भएको छ सरकार गठन भएको, यो अझै पनि आशा चाहिँ छ भन्नु।
0: मर्निङ सोज अफ द डे भन्छ होइन, यो चाहिँ के दिउँसोको संकेत बिहानीले प्रतिबिम्बित गर्छ। अहिलेको स्थितिलाई हेर्ने हो भने आन्दोलन अघि राजनीतिक दलका पुराना नेताहरूमाथि प्रश्न थियो, आज नयाँ नेतृत्वमाथि पनि उस्तै खालका प्रश्न उठ्न थालेका छन्। तपाईँलाई थाहा छ जेनजीले पुरानो राजनीतिक संस्कारको विरोध पनि गर्यो, तर आज नियुक्तिका कुरा हेर्नुहोस्, पहुँचका कुरा हेर्नुहोस्, भागभण्डाका कुरा, शक्तिको अभ्यासमा देखिएको पुरानो शैलीका कुरालाई हेर्नुहोस् होइन। यसले त जेनजीका माग मुद्दा र जेनजीको भावनालाई त सम्बोधन गरे देखिँदैन नि त होइन। तपाईँले देखिरहनु भएको छ नि त अहिले कस्ता मान्छेहरू चाहिँ सांसदमा गए, कस्ता मन्त्री बन्दैछन् होइन, कस्तो खालको स्टन्ट छ, जनताहरू चाहिँ अहिले थपडी बजाइरहेका छन् अझै पनि समय छ भनेर होइन। अब यो यसरी चाहिँ गइरहँदाखेरि चाहिँ यसले पनि अर्को दुर्घटना निम्त्याउँछ कि भन्ने डर लाग्दैन थनुजाजी?
10: लाग्छ होइन। अब मलाई चाहिँ पर्सनली तपाईँको हाम्रो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली होइन, उहाँले जसरी, म आफै पनि झापा 5 को मान्छे, उहाँले जसरी चुनाव जित्नु भएको थियो, उहाँ प्रधानमन्त्री हुँदाखेरि जस्तो उत्सव झापाले मनाएको थियो, त्यो कुराको चाहिँ म आफै पनि एउटा विटनेस छु होइन। र यो उहाँको 1 दशक नपुग्दै यो जसरी डाउनफल भयो, त्यसमा कहीँ कतै चाहिँ हामी सबैले पनि अलिकति त्यसको हिस्सा चाहिँ हो भन्छु म होइन। हामीले जसरी हाम्रो नेतृत्वहरूलाई चाहिँ एउटा भगवान् सर, यो मान्छेले चाहिँ सबै कुरै अब परिवर्तन गरिदिन्छ, रातारात सबै कुरा चेन्ज गरिदिन्छ, र यो मान्छे नै अब परिवर्तनको अन्तिम विकल्प हो भनेर हामीले जसरी हेऱ्यौँ, हाम्रो बुवा आमाको पुस्ताले जसरी त्यो कुरालाई एकदमै हुन्छ नि भगवान्को स्वरूपको रूपमा लिनुभयो र उहाँहरूलाई प्रश्न भन्दा माथि राख्नुभयो। आज त्यही कारणले गर्दा दुर्घटना निम्तेको हो होइन। त्यही भएर हामीले चाहिँ हामीले भोट दिएर जिताएर पठाएको जनप्रतिनिधि भनेको उहाँहरू हाम्रो सेवक हो होइन। उहाँहरूले र उहाँहरू मेन कुरा त मान्छे हो, यही हाम्रो समाजको हिस्सा हो। उहाँहरूबाट पनि गल्ती हुन्छ, त्यो गल्तीको लागि चाहिँ हामीले देखेको कुरा चाहिँ उहाँहरूलाई भन्नुपर्छ, प्रश्न गर्नुपर्छ, झकझकाउनु पर्छ भन्ने कुरा चाहिँ अब यो हामीले सिक्नै पर्ने पाठ पनि हो होइन। तर मलाई चाहिँ बेला बेला के लाग्छ भने नेपालमा लोकतन्त्र आयो, गणतन्त्र पनि आयो होइन, तर हामी अझै पनि हामी नागरिकमा चाहिँ हामी राज्यको लागि चाहिँ कहिले पनि सिटिजन हुन सकेनौँ। हामी जहिले पनि त्यो सब्जेक्ट मेन्टालिटी नै हाबी भयो कि जस्तो लाग्छ कि है। तपाईँको नेतृत्वलाई चाहिँ हामीले प्रश्न गर्नै नहुने, नेतृत्वले चाहिँ जे गर्यो त्यो सबै ठिक हो भनेर यो लामो नेपालमा जति पनि निरङ्कुश शासनहरू भयो त्यो शासनहरूले चाहिँ कहीँ कतै हामीलाई यो हुन्छ नि इन्हेरिङ चाहिँ गरिन् कि जस्तो लाग्छ त्यो कुरा होइन। र जब कुरा हातबाट फुत्किन थाल्छ, जब कुरा अलिक धेरै नै बिग्रिन थाल्छ, तब चाहिँ अनि प्रत्येक दशक यस्तै ठुल्ठुला आन्दोलन हुने अनि फेरि एउटा सर्कलमा नेपाल गुज्रिने होइन। र यस्ता दुःखद घटनाहरू चाहिँ घटिरहेको त एभ्री दशकमा देखिरहेको हाम्रो कुरा हो, त्यो नहोस् भन्ने हो होइन। दुलैमा बरु आफूले आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सचेत गराएर या लागेका कुराहरू चाहिँ उहाँहरूलाई प्रश्न गरेर चाहिँ उहाँहरूलाई
0: तर अहिलेको अवस्थामा आन्दोलनका क्रममा भएको तोडफोड आगजनी, मानवीय क्षतिको राजनैतिक तथा नैतिक जिम्मेवारी कसले लिने? जेएनजी नेतृत्वले लिन पर्दैन, सरकार लिन पर्दैन? विध्वंसका दोषी र आन्दोलनकारी बीचमा सरकारले कसरी फरक व्यवहार गरिरहेको छ? आज आयोगका प्रतिवेदनहरू खै होइन, शहीदका परिवारहरू चाहिँ न्याय कुर्दैछन्, प्रतिवेदनहरू विवादमा छन्, यो के भइरहेको छ? यो कुरालाई हेर्दाखेरि चाहिँ यसको जिम्मेवारी कसले लिनुपर्छ जस्तो लाग्छ सञ्जयजी?
10: यो मुख्य त जिम्मेवारी कसले लिने भन्ने कुरा अब तपाईँको त्यो दिन तपाईँ हेर्नुहोस् होइन, भदौ 23 गतेका तस्विरहरू हेर्नुहोस्, साना साना बालबालिका, यो अझै अन्डर एज मान्छेहरू पनि हुनुहुन्छ जो कानुनी रूपमै एकदमै रेस्ट्रिक्टेड थियो होइन। उहाँहरू सुप्तै अब यो आन्दोलनको मागलाई सम्बोधन गर्ने भनेर आउनु भएको छ र सबैजना अनआर्म्ड हात हतियारविहीन युवाहरू सड़कमा हुनुहुन्थ्यो होइन, र आन्दोलन बीचमा घुसपेट भएकै हो त्यो कुरालाई म मान्छु होइन। तर त्यो घुसपेट कसले गर्यो, यत्रो राज्य कसले चलायो, हाम्रो साथीहरूमाथि गोली कसले चलायो, सामाजिक सञ्जालमा चाहिँ एउटा कलिला बालबालिकाहरूलाई स्कुल ड्रेसमा प्रोटेस्टमा आऊ भनेर त्यस्तो आह्वानहरू कसले गर्यो, देश जल्नुभन्दा अगाडि नै देश जलेका तस्विरहरू एआईबाट जेनेरेट गरेर सामाजिक सञ्जालमा कसले हाल्यो, त्यो कुरा त राज्यले पत्ता लगाउनु पर्ने कुरा हो। हाम्रो यत्रो इन्टेलिजेन्स छ होइन, हामीसँग यत्रो तपाईँको इन्भेस्टिगेटिभ बडिजहरू छ, उहाँहरूले चाहिँ पत्ता लगाउनु पर्ने कुरा हो यो कसले गर्यो भनेर चाहिँ होइन। तर यो कुनै पनि कुरा पत्ता नलगाइ नै उहाँहरूले जसरी हजारौं युवाहरूलाई चाहिँ अहिले एउटा राजनीतिक हुन्छ नि बन्धक भन्छु म उहाँहरूलाई होइन, पोलिटिकल प्रिजनर बनाएर चाहिँ बिना कुनै आधार अहिले जसरी जेलमा राखिराख्नु भएको छ, र जो व्यक्तिहरू चाहिँ त्यो विध्वंसको बेला अग्रसर हुनुहुन्थ्यो, यो फोर फ्रन्टमा हुनुहुन्थ्यो, त्यो व्यक्तिहरू चाहिँ अहिले धेरैजना सरकारमा हुनुहुन्छ। यो चाहिँ एकदमै नेपालको ठुलो युवा तकमालाई चाहिँ अनफेयर भयो।
0: अनि एउटा कुरा चाहिँ आन्दोलन हाइज्याक भयो, त्यसो भए आन्दोलन हाइज्याक भएकै हो त्यतिखेरको,
10: त्यो त भएकै हो। हेर्नुहोस् हामी सबैजनाले त्यो दिन जो जो आन्दोलनमा गएको थियौँ त्यो हामीले सबैजनाले बाहिर बोलेकै कुरा हो, देखेकै कुरा हो र भनेकै कुरा पनि हो। इभन मानव अधिकार आयोगको जति रिपोर्ट छ त्यो रिपोर्ट अनुसार पनि आन्दोलनमा चाहिँ विभिन्न किसिमले आन्दोलन इन्फिल्ट्रेट भयो भनेर त यो भएकै कुरा हो।
0: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब घाइतेहरू छन् होइन अङ्गभङ्ग भएकाहरू छन् यहाँले भन्नुभयो अब कतिपय शहीदका परिवारहरूलाई पनि अझै पनि सरकारबाट केही हुन्छ कि भन्ने अपेक्षा पनि छ नागरिकको पनि त अपेक्षा छ कहिलेसम्म नेपाल चाहिँ पोलिटिकल ल्याप्टेस्ट बन्ने भन्ने खालको एउटा निकै ठूलो प्रश्न पनि त छ नि त होइन जेएनजी नेतृत्व आफैभित्र पनि विभाजित देखिएको कुराहरू छ यो वैचारिक मतभेद थियो कि वा पहुँच शक्ति यो के किसिमको विवाद थियो तपाईँहरू पनि त एकजुट हुन सक्नु भएन नि त त्यो बिचमा
10: यसो हेर्नुहोस् हाम्रो मुद्दामा हामी सबैजना एकजुटै हो होइन हाम्रा एक दुई तीन मुद्दाहरू छन् जुन एउटा जेएनजी अग्रिमेन्ट पनि बन्यो होइन त्यो अग्रिमेन्टका कुराहरूमा हामी सबैजना साथमै हो आजको दिनमा पनि हामी साथमै छौँ हिजो पनि हामी सँगै नै थियौँ तर हामी मध्येमै जेएनजी भनेको एउटा तपाईँको पुस्ता हो होइन यो 1997 to 2012 भनेर भन्छौँ यो बिचमा जन्मिनुभएका एउटा युवाहरूको चाहिँ अब अहिलेका अहिले युवा हुनुहुन्छ जो उहाँहरूको एउटा पुस्ता हो र यो पुस्ताभित्र विभिन्न किसिमका मान्छेहरू हुनुहुन्छ कोही राजा मान्नुहुन्छ होला कसैले डेमोक्रेसी मान्नुहुन्छ कोही कम्युनिस्टहरू हुनुहुन्छ होइन र यो हाम्रो जुन यो हेट्रोजिनस समाज छ यो समाजमा सबैजना विभिन्न विचारहरू हुनु त एकदमै नेचुरल कुरा हो यो मान्छे हुनुको एउटा परिणाम पनि हो होइन सबैको समाजमा हामी सबैको विचार भिन्नै छ तर यो विचार भिन्नताको बावजुद पनि हामीले चाहिँ केही विषयहरूमा आन्दोलनका मागहरूको विषयमा हामी साथ छौँ होइन र त्यो नै ठुलो कुरा हो जस्तो लाग्छ र सबैजना चाहिँ एउटै सोच्ने एउटै खाले हुनुपर्छ भन्ने पनि छैन होइन तपाईँको कुनै जमानामा हिटलरले चाहिँ सबैजनालाई एउटै सोच्ने बनाए होइन त्यो चाहिँ अब त्यसले त्यसको परिणाम त राम्रो आएन नि त होइन सो सामाजिक प्राणी भइसकेपछि यो विचारको भिन्नता हुनु चाहिँ एकदमै प्राकृतिक कुरा हो र त्यो कुरालाई चाहिँ अब त्यसरी हेर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ हामी मुद्दामा चाहिँ सबैजना डे वानदेखि नै आजको दिनसम्म सँगै नै छौँ
0: हस् तनुजाजी तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा केही आह्वान गर्न चाहनुहुन्छ केही भन्न चाहनुहुन्छ
10: अब मैले भन्ने भनेको चाहिँ अब एक वर्ष भयो होइन हामी सबैजनाले चाहिँ हामीले भोट दिएको हो भोट दिइसकेपछि भोट एउटा भोटको पनि एकदमै ठुलो मूल्य हुन्छ होइन माया पनि लाग्छ आफ्नो जनप्रतिनिधिहरूको तर हामीले चाहिँ अब चाहिँ अलिकति यो जति पनि जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरू चाहिँ हाम्रो सेवक हो भनेर चाहिँ बुझ्नु
0: तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्त्यमा केही आह्वान गर्न चाहनुहुन्छ केही भन्न चाहनुहुन्छ
10: अब मैले भन्ने भनेको चाहिँ अब एक वर्ष भयो होइन हामी सबैजनाले चाहिँ

0: हरको चाहिँ भनौँ न तत्कालीन सरकारहरूको जस्तो किसिमले चाहिँ यो सरकारको चाहिँ विदाई त्यो हिसाबले नहोस्, कसै कोही प्रति पनि त्यो सरकारप्रति त्यो घृणा आउने दिन नआओस्, त्यही भएर दुवैमा हामी चाहिँ शुभचिन्तक भएर सरकारलाई चाहिँ प्रश्न गर्ने गरौँ अब शहीदको र हाम्रा जति पनि घाइते साथीहरू हुनुहुन्छ उहाँहरूको न्यायको लागि चाहिँ अब आवाज उठाउन भन्न आग्रह पनि गर्न चाहन्छु।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद तन्जाजी, नमस्कार। तन्जा पाण्डे जेनजीको आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856030829।
6: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029680।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: रेडियो आदि खुला 105.4।
10: अनि रोगले समातला
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरू।
12: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
13: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
12: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
13: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ, साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
12: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा, सम्पर्क नम्बर 0364140696।
9: रेडियो आदि खुला 105.4।
1: को 23 गतेको दिनलाई कसरी सम्झिनु भएको छ बाजेजी?

0: अर्धबुदिन 23 गते ले बिहान 9 बजे देखि लिएर गोली चल्ने समय करिब 1.5 बजे सम्मको अवधिले हामीलाई जनजी आन्दोलनले आशा दिएको थियो, देशमा जुन चरम निराशा थियो त्यो चरम निराशाको बीचमा युवाहरूले राजनीतिलाई क्लेम गर्न, रिक्लेम गर्न, पुनः दावी गर्नका लागि चाहिँ सड़कमा आइसके भन्ने कुरा देखेर एउटा ठूलो आशा जगाएको थियो र करिब 1.5 बजे पछि हतातमा कर्फ्यू आदेश जारी गरेर र राज्यले सबै के अरे सबै जति पनि हाम्रा सुरक्षा निकायहरू छ त्यसको कलेक्टिभ फेलियर लाई चाहिँ लुकाउनका लागि हाम्रो साथीहरूमाथि अनाहकमा हतातमा गोली चलाएर 20-30 जनालाई सड़कमा एकैसाथ घालेर र गहिरो दुःख दिएको कुरा र त्यसपछि जुन दुःखद घटनाहरू भयो 24 गतेको जुन केही आपराधिक घटनाहरू भयो 24 गतेको र त्यसपछि अन्तरिम सरकार पछि नयाँ सरकार यो बीचमा थुप्रै चरम निराशाबाट नयाँ सरकार मार्फत आशातर्फ अगाडि बढ्ने दिनको रूपमा चाहिँ मैले चिन्छु।
1: होइन अब चाहिँ नयाँ सरकार पनि आएको छ, होइन अब यहाँ बदलिएको छ संरचनाहरू, युवाहरूको नेतृत्वमा चाहिँ सरकार पनि बनेको छ, तर अहिले समग्रमा हेर्दाखेरि युवाहरू नै फेरि एकपटक निराशातर्फ गएको जस्तो, देश पनि सही ट्र्याकमा अगाडि नबढ़ेको जस्तो, जुन जेनजीको भावनाले चाहिँ शुरूआत भएको थियो त्यो आन्दोलन चाहिँ हाइज्याक भयो भन्ने कुरामा त दुई मात्रै रहेन, धेरैले चाहिँ त्यो भनेरै आएको विषय हो र त्यो आन्दोलन शुरू गर्दाको अवस्था र अहिलेको अवस्था मेरिटोक्रेसीको कुरा भन्नुहोस्, होइन नियुक्तिका कुराहरूमा भन्नुहोस्, भ्रष्टाचारको अन्त्यका कुरा गर्नुहोस्, यो वैदेशिक रोजगारमा जानका लागि लाइनका कुरा गर्नुहोस्, मर्निङ सो अफ द डे आज विश्लेषण गर्दा कुन ठाउँमा पाउनुहुन्छ आफूलाई?
0: हो, त्यो जेनजी आन्दोलनले स्थापित गर्न खोजेको थुप्रै मुद्दाहरूमा सरकार चुकेको छ। जस्तै जेनजी आन्दोलनको न्यायको लागि पहिलो खुड्किलो भनेको प्रहरी सुधार थियो। न्यायको लागि पहिलो खुड्किलो भनेको जुन कार्की आयोगको प्रतिवेदनले प्रहरीहरूलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, सीडीओलाई कारवाही गर्नका लागि सिफारिस गरेको थियो, त्यो सिफारिसहरू कार्यान्वयनतर्फ सरकारको इमान्दार प्रयास देखिँदैन। जस्तै कार्की आयोग प्रतिवेदनले नै सशस्त्र प्रहरीको तत्कालीन एआईजीपीलाई कारवाही गर्न भनेको थियो, अब सरकारले कारवाही गरेर एआईजीपीबाट आईजीपी बनाइदिनु भयो। खैर, कार्की आयोगको प्रतिवेदनमै प्रहरी सुधारका लागि चाहिँ तत्काल आवश्यक प्रक्रिया चाल्न भनिएको थियो, त्यतर्फ अध्ययन गर्नका लागि पनि कुनै काम कारवाही भएको देखिँदैन। कार्की आयोगको प्रतिवेदनले हामीले पर्याप्त समय पाएनौ, तपाईँहरूले नै अनुसन्धान गर्नुहोस् भन्यो 24 गतेको लागि, तर 24 गतेको अनुसन्धान गर्नका लागि अहिलेसम्म कुनै न्यायिक आयोग गठन गरेको हामीले देख्न सक्दैनौ। त्यसै गरी त्यसपछि जुन जेनजी आन्दोलनपछि 10 बुधे सम्झौता भएको थियो, त्यो 10 बुधे सम्झौताको एउटा मूल आशय मध्येको एउटा आशय चाहिँ के थियो भने हामीले मेरिटोक्रेसी चाहिन्छ, समावेशी योग्यता प्रणाली चाहिन्छ, योग्यताको आधारमा मात्रै नियुक्ति हुनुपर्छ, तर स्काउटमा शिक्षा मन्त्रीको नजिकको आसेपासे मान्छेलाई आयुक्तको रूपमा नियुक्त गर्नु र त्यसै गरी अधिकार सम्पन्न बागमती सभ्यता सम्बन्धी जुन प्राधिकरण छ त्यो प्राधिकरणको जुन नियुक्ति थियो सुशीला कार्की नेतृत्वको सरकारले जसरी आवेदन खुलाएपछि बालेन्द्र शाह प्रधानमन्त्री भइसक्नु भएपछि एउटा 12 गते वैशाख 12 गते सूचना आयो, त्यो सूचनामा योग्यता प्रणालीका आधारमा योग्यताको आधारमा भनेर 1, 2, 3 लेखिरहँदा र अचानक त्यही दिन त्यो सूचना गायब गरेर त्यसको 1 दिनपछि त्यो योग्यता भन्ने शब्दलाई हटाएर वर्णानुक्रम भन्ने शब्द थपेर मेरिट भन्ने शब्दलाई हटाएर अल्फाबेट भन्ने शब्दलाई ल्याएर 2 नम्बरमा रहेको मान्छेलाई वर्णानुक्रम अल्फाबेटको आधारमा 1 नम्बरमा ल्याएर नियुक्ति दिएको कुराबाट पनि हाम्रो लागि नयाँ सरकारका केही लक्षणहरू सुखद भने पक्कै पनि छैन। त्यसै गरी जेनजी आन्दोलनमाथि तपाईँले केही पनि गर्न नसके पनि घाइतेहरूको उपचारमा तपाईँले पर्याप्त ध्यान दिनुपर्ने हुन्थ्यो, तर हामीले देख्यौं हाम्रो लिजा अधिकारी भन्ने एकजना घाइते हुनुहुन्थ्यो, उहाँलाई विदेशबाट तपाईँ उपचार गराउनुहोस्, यहाँबाट उपचार गराउन सम्भव देखिएन भन्ने कुरा सिफारिस दिइसकेपछि पनि कानूनी झमेला देखाएर उहाँलाई तत्कालै सहयोग गरिएन। त्यसपछि उहाँले आफैले क्युआर कोडको अभियान चलाएर आफैले क्युआर कोड मार्फतबाट सहयोग उठाएर आफैले गएर उपचार गराएर आउनुभयो। सरकारलाई प्रधान न्यायाधीश नियुक्ति गर्नका लागि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउन कुनै समस्या भएन, तर जेन्जी घाइतेहरूको उपचार गर्नका लागि उहाँहरूलाई कानूनमा समस्या देखियो। त्यही भएर कहीँ न कहीँ सरकारले जे जे इमान्दार प्रयासहरू गर्नुपर्थ्यो त्यो इमान्दार प्रयासहरू गरेन कि जस्तो लाग्छ। अनि त्यसै गरी जेन्जी आन्दोलनको शहीद परिवारहरूको लागि एउटा न्याय के हुन्थ्यो भने उहाँहरूको बाल बच्चा तत्कालीन राज्य सत्ताले मारे पनि अब उपरान्त राज्य सत्ताबाट कसैको पनि बाल बच्चा मारिने छैन भन्ने कुराको ग्यारेन्टी राज्यले गर्नुपर्थ्यो। तर के भयो, हामीले सुनसरी घटनामा देख्यौं रातको अँध्यारोमा तीन तीन जना जेन्जी उमेर समूहकै मान्छेलाई गोली हानेर हत्या गरियो राज्यबाट। त्यसकै केही दिनपछि भोलिपल्ट सायद सिराको गोल बजारमा दिनको उज्यालोमा एकजना गणेश यादव नाम गरेको जेन्जी युवालाई गोली हानेर यही सरकारको समयमा हत्या गरियो। त्यही भएर जे लक्षणहरू देखिएका छन् त्यो लक्षणहरू सुखद छैन।
1: तर एउटा कुरा तपाईँलाई थाहा छ, माजिदजी, जनताहरूले चाहिँ धेरै ठूलो आशा गरेका छन् यो सरकार प्रति, किन पटक पटक चाहिँ राजनैतिक ल्याब टेस्ट मात्र बन्न थाल्यो देश भनेर चिन्ता छ। एउटा कुरा मलाई के बताइदिनुहोस् भने जस्तो जेन्जी आन्दोलनको नेतृत्व चाहिँ तत्कालीन बेला कसरी भइरहेको थियो, होइन, निर्णय चाहिँ कसले र कसरी गर्थ्यो, आन्दोलनको आधिकारिक माग चाहिँ के थियो, आन्दोलनमा बाहिरी राजनीतिक शक्तिको प्रभाव थियो कि थिएन, पछि हाइज्याक भएको हो कि, यो कुरा अलिकति स्मरण गरौं त।
0: जेन्जी आन्दोलनको नेतृत्व कसले गरिरहेको भन्नुहुन्छ भने सबै जेन्जीले आफ्नो नेतृत्व आफ्नो हकमा आफै लागि गरिरहेको, कसैले पनि कसैलाई मान्न सक्ने अवस्था थिएन। त्यो कुरा हामीले पछिको घटनाक्रमबाट पनि देख्यौं। अब जेन्जी आन्दोलनको नेतृत्वलाई जंगी अड्डाले कसरी स्वीकार गर्यो, जंगी अड्डाले स्वीकार गरेको नेतृत्वलाई तपाईँले नेतृत्व भन्नुहुन्छ भने मलाई भन्नु केही पनि छैन। तर जेन्जी आन्दोलन तत्कालीन समयमा भइरहँदाखेरि त्यो नेतृत्वविहीन थियो, नेतृत्वविहीन थिएन, खासमा थुप्रै नेतृत्वहरू थियो। स्पष्ट रूपमा भन्दाखेरि एउटा सिंगल नेतृत्व नभएर त्यहाँ विभिन्न किसिमको नेतृत्व थियो। त्यहाँ स्वतन्त्र भनिएका युवाहरू पनि थिए, त्यहाँ पूर्व विवेकशील आन्दोलनमा लागेका युवाहरू पनि थिए, त्यहाँ कांग्रेस, एमाले, माओवादी निकट विद्यार्थी संगठन र युवा संगठनमा लागेका युवाहरू पनि थिए, त्यहाँ राप्रपा राजावादी विचारधारा भएका युवाहरू पनि थिए, त्यहाँ दुर्गा प्रसाईलाई समर्थन गर्ने केही ग्रुपहरू पनि थिए, अन्य थुप्रै ग्रुपहरू त्यहाँ रहेको अवस्था थियो। त्यही भएर एउटा नेतृत्व थिएन। पछि गएर तपाईँले हाइज्याक भन्नुहुन्छ, के भन्नुहुन्छ के भन्नुहुन्छ, त्यो जंगी अड्डामा शक्ति गइसकेपछि त्यसपछि जंगी अड्डाले कसलाई बोलाउने कसलाई नबोलाउने भन्ने कुराको चयनात्मक प्रक्रिया पछि हामीले चाहिँ देख्यौं। त्यसमा मैले भन्नु केही पनि छैन, त्यो जंगी अड्डाको आफ्नो स्वविवेक थियो। त्यसपछि को स्थापित भए को स्थापित भएनन्, कसलाई लिडरको रूपमा अगाडि सारियो, कसलाई एउटा
1: जंगी अड्डाको अगाडि गइसके पछाडि हाइज्याक भयो नि त, होइन आन्दोलन त्यसो भए,
0: होइन आन्दोलन हाइज्याक भयो भएन म त्यतातर्फ गइन, त्यो व्याख्या
1: जंगी अड्डाले विवेक पुर्याए कि पुर्याएन त्यो त तपाईँलाई थाहा छ नि त, होइन, राम्रोसँग काम गरे कि गरेन त्यतिखेर,
0: होइन, मेरो विचारमा त जंगी अड्डामा वार्ता नै हुनु हुँदैन थियो, म सुरुदेखि नै जंगी अड्डामा भइरहेको वार्ताको विरुद्धमा थिएँ, सुरुदेखि नै म राष्ट्रपतिसँग गएर वार्ता गर्नुपर्छ, हाम्रो त्यति बेलाको स्थापित जुन राजनीतिक नेतृत्व छ, राजनीतिक वार्ता राजनीतिक व्यक्तिहरूसँग हुनुपर्छ, सुरक्षा निकायसँग हुनु हुँदैन भन्ने कुरा मैले सुरुवातदेखि नै गर्दै आएको थिएँ। अब यो के भयो, जंगी अड्डामा गएर वार्ता हुनु पर्थ्यो पर्थेन, जंगी अड्डाले न्याय गर्यो गरेन, यो चाहिँ मैले आम संसार र आम नागरिक जगतमाथि नै छोडे, यो व्याख्या विश्लेषण इतिहासमा होला नै, यसको मूल्याङ्कन इतिहासमा होला नै, तर जंगी अड्डामा वार्ता हुनु दुःखद थियो। तत्कालीन समयमा तत्कालै जेन्जी आन्दोलनमाथि कुनै छलफल नै नगरिकन, कुनै राजनैतिक छलफल नै नगरिकन हताशमा संसद विघटन गरेर चुनावमा जानु दुःखद थियो, किन भन्दा छलफल बगैर कुनै पनि क्रान्तिले सफलता पाउन सक्दैन, छलफल बगैर कुनै पनि आन्दोलनले पूर्णता पाउन सक्दैन। हामी पक्कै पनि संसद विघटन गर्नुभन्दा अगाडि छलफल गर्नु पर्थ्यो, त्यो छलफल गर्न सकेनौ, त्यो दुःखद थियो। अब त्यसको विश्लेषण पनि इतिहासले गर्ला, अब त्यसपछि के स्थिति देखियो, युवाहरूको के स्थिति भयो भन्ने कुरा तपाईँले हेरिरहनु भएको छ।
1: तपाईँले थाहा छ नि त, तपाईँमाथि पनि त निकै ठुलो धरपकड अस्ति निकै ठुलो कुटै खानुपर्ने स्थिति आयो नि त होइन, प्रहरीहरूबाटै मात्रै पनि
0: आयो त। अब तपाईँले हिजोकै घटना हेर्नुहुन्छ भने रुटिन अफ नेपाल बन्द जसलाई चाहिँ सरकारको मुखपत्र भनेर कतिपयले आरोप लगाउने काम गर्छन् त्यसकै सञ्चालकले अहिलेको सरकारको समर्थकहरूलाई घन्टे भनेर भनिदिनु भयो उहाँले होइन। अनि यो सुकुम्बासी प्रकरणमा जुन किसिमले हामीले कुराहरू राखिरहेका थियौँ त्यति बेला हामीले आम जनतालाई पनि बुझाउन खोज्यौं, आम संचारका माध्यमलाई पनि बुझाउन खोज्यौं कि यो सुकुम्बासीहरू रहरले आएर बसेका होइनन्, बाध्यताले आएर बसेका हुन्। त्यो कुरा त रसुवाको बाढीले प्रमाणित गर्यो नि। रसुवा र नुवाकोटको बाढीमा हजारजना भन्दा बढी नयाँ सुकुम्बासी थपिँदैछन्। तपाईँले लालपूर्जा भन्नुहुन्छ भने उहाँको लालपूर्जा छ, तपाईँले घरको नक्सा भन्नुहुन्छ भने नगरपालिकामा उहाँको नक्सा छ, तर बाढीले बगाएर लगिसकेपछि न उहाँको घर छ न जग्गा छ। अब सरकारले उहाँहरूलाई कसरी व्यवस्थापन गर्छ? अब सरकारले उहाँहरूलाई व्यवस्थापन गर्दै गर्दा हामीले राष्ट्रपतिको कार्यकर्ता भन्ने कि बाढीको पीड़ामा परेका पीड़ित सुकुम्बासी भन्ने, त्यो सबै कुरा तत्कालीन समयमा सम्झाउने बुझाउने प्रयास गरिरहँदाखेरि सरकार निकट समर्थित केही ग्रुप र गिरोहहरूले जुन किसिमले टार्गेट गर्ने काम गरियो र जुन किसिमले गृहमन्त्रीजी मातहतको एउटा प्रहरीलाई तपाईँले एउटा गैर निर्वाचित मान्छेलाई किन मारिरहनु भएको छ भनेर सुकुम्बासीको होल्डिङ सेन्टर अगाडि प्रश्न मात्रै गर्दा तपाईँ यो मान्छे गृहमन्त्री होइन, यो मान्छेलाई कानूनले चिन्दैन, यो मान्छेले दिएको आदेश तपाईँले किन मान्ने भनेर भनिरहँदा त्यति बेलाको समयमा ध्यानभित्र हालेर कोचेर न खुब संविधान पढाउँछ होइन, आज तलाई हाम्रो भाषामा संविधान पढाउने हो भनेर भनिरहँदाखेरि कतै न कतै सरकार नै पछि लागि परेको हो कि सरकार नै यसरी दमनकारी
1: अत्याचार त हामीले देखिरहेका थियौँ होइन, त्यो शब्दमा वर्णन गर्न सक्ने खालको पनि थियो, निकै पीड़ा थियो त्यो त्यो क्षण चाहिँ। तर तपाईँहरूले यही गर्नका लागि आन्दोलन गर्नुभएको त्यो बेला जेएनजी विद्रोह यसैका लागि थियो त त्यसो भए
0: हामीले के गर्नका लागि आन्दोलन गरेका थियौँ, हाम्रो मागहरू के थियो भन्ने कुरा हामीले नेपाल सरकारसँग तत्कालीन समयमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग 10 बुँदे सम्झौता मार्फतबाट हामीले हाम्रो आस्पिरेसन्सहरू व्यक्त गरिसकेका छौँ। त्यो हाम्रो आस्पिरेसन्समा 10 बुँदा छन्। त्यो 10 बुँदालाई जस्टिफाई गर्नका लागि करिब 3 पेजको हामीले प्रस्तावना मात्रै लेखेका छौँ। तपाईँको रेडियो मार्फतबाट सम्पूर्ण नेपाली समाजलाई एकपटक अनुरोध के भने एकपटक त्यो 10 बुँदे सम्झौता पढिदिनु होला। 10 बुँदे सम्झौतामा हामीले के लेखेका थियौँ भने हामीलाई प्रहरी सुधार चाहिन्छ, सामान्य प्रहरी सुधारले पुग्दैन, रिभोल्युसनरी प्रहरी सुधार चाहिन्छ, प्रहरीलाई सेवा सुविधा थप्नुपर्नेछ, प्रहरीलाई प्रविधि थप्नुपर्नेछ र प्रहरीलाई जिम्मेवारी थप्नुपर्नेछ। त्योतर्फ सरकारबाट इमान्दार प्रयास भएको देखिएन। हामीले जेएनजी सहितको एउटा संविधान संशोधन सम्बन्धी उच्च स्तरीय सुझाव आयोग बनाउनुपर्छ, सुझाव आयोग बनाउनुपर्छ भन्यौं, तर जेएनजी बगेरको सरकारले एउटा संशोधन सम्बन्धी बहस पत्रको कार्यदल बनायो। हामीले प्रहरीले गोली चलाउन पाउनु हुँदैन, अन्तिम अवस्थामा गोली चलाउनै परे पनि रबरको बुलेट मात्रै चलाउन पाउनुपर्छ भन्यो र सरकारले दिनको रातको अँध्यारोमा र दिनको उज्यालोमा सुनसरी र सिरामा गोली चलाएर नागरिकहरूको हत्या गर्यो। हामीले योग्यता समावेशी योग्यता प्रणालीको आधारमा अधिकतम परिपूरणीय अधिकारपूर्ण र अर्थपूर्ण समानुपातिक समावेशिता हुनुपर्छ अब नियुक्तिमा भन्यौं, तर शिक्षा मन्त्रीज्यूले 5-6 वटा कुलपति देखाइरहँदाखेरि त्यो भित्रमा हामीले एउटा पनि महिला देख्न सकेनौ, त्यो भित्रमा हामीले एउटा पनि दलित देख्न सकेनौ, त्यो भित्रमा हामीले एउटा थारू देख्न सकेनौ, त्यो भित्र हामीले एउटा मुस्लिम देख्न सकेनौ। त्यही भएर जे जे कुराहरू हामीले स्थापित गर्न खोजेका थियौं सरकार त्योबाट विमुख देखिन्छ।
1: हस् माझेजी, तपाईँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर धन्यवाद।
1: चेन्जीको माझेद अन्सारी, आधुनिक श्रोता, नेपाली बसमा छोटो विश्रामी छ, विश्रामपछि फेरि उपस्थित हुनेछौ।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल फालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू
3: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: रेडियो आदि खुला 105.4
0: अब उमामा चाहिँ एकजना हुनुहुन्छ हाम्रो दोलोक थापा कापेको हुनुहुन्छ, उहाँ केएमसी हस्पिटलमै उपचाररतै हुनुहुन्छ, उहाँको अवस्था चाहिँ निकै नै नाजुक छ। जीविकोपार्जन चलाउनलाई चाहिँ अरू घाइतेहरूलाई धेरै घाइतेहरूलाई चाहिँ रोजगार गरिरहेको घाइतेलाई चाहिँ तपाईँले सरकारले चाहिँ गोली हानेर अपाङ्ग बनाइसकेपछि चाहिँ उहाँहरू चाहिँ आज बेरोजगार भएर चाहिँ बसिरहनु भएको छ, उहाँहरूको पनि जीवन चलाउनलाई उहाँलाई मुस्किलै परिरहेको छ।
1: तपाईँहरूको रगत माथिबाट तपाईँहरूले नै गोली खाइदिए बापतबाट चाहिँ बनेको सरकारले चाहिँ उहाँहरूका समस्या पीड़ालाई हेरिरहेको छ कि छैन त्यो समय?
0: होइन सर, अब यो सरकारले हाम्रो गोलीहार सरकारले बन्यो भन्दा नि हामीले के मुद्दा बोकेर चाहिँ सरकारले त्यो काम गरिरहेको छ कि छैन भन्ने कुरामा चाहिँ हाम्रो मध्य नजर जान्छ। त्यो मध्य नजर जाँदै गर्दाखेरि चाहिँ सरकारलाई चाहिँ लाखौं पुर्खा युवा पुस्ताले चाहिँ भ्रष्टाचारको अन्त्य गर है भनेर चाहिँ आन्दोलन गरेर चाहिँ त्यही आन्दोलनबाट बनेको सरकारले आजसम्म पनि कुनै पनि भ्रष्टाचारी नसमात्या देख्दाखेरि करिब 1 वर्ष आजको दिनमा पुगेको छ। आजसम्म भ्रष्टाचार एउटा समातिको रेकर्ड छैन र सुशासन पनि कुनै पनि परिवर्तन नभएर देश चाहिँ पुरानै विधिको विधान अनुरूप चलिरहेको हिसाबले गर्दाखेरि त्यति मैले नयाँ अहिलेको नयाँ सरकारको अनुहार परिवर्तन भएको देखियो, तर त्योभन्दा अरू चाहिँ कुनै पनि शैली चाहिँ परिवर्तन भएको चाहिँ महसुस गरेको छैनन्।
1: भ्रष्टाचारको कुरा गर्नु, सुशासनको कुरा, मेरिटोक्रेसीको कुरा, वैदेशिक पलायनको कुरा, मोर्निङ सो अज अफ द डे भन्छ सरकार, त्यो बाटोमा छ कि छैन तपाईँहरू विश्वस्त हुनुहुन्छ कि?
0: आजसम्म त्यो अब देखा भयो त व्यवहारिकमा चाहिँ देखिन पर्ने हो, आजसम्म कुनै पनि नदेखेको हिसाबले गर्दाखेरि चाहिँ सरकार यो बाटोमा छ जस्तो लाग्दैन। अब मान्छेले सोच्दाखेरि चाहिँ जेन्जी घाइतेहरूले पाउनु पाएको छ, के गरेको छ, सरकारले हेरेको छ भन्ने कुराहरू आइरहेछ होला, सबैलाई त्यो मनमा लागिरहेको छ, तर वास्तवमा भन्दाखेरि कुनै पनि जेन्जी घाइतेले पनि केही पाएको छैन, न शहीद परिवारले केही नै पाएको छ, न अरू आन्दोलनमा आएका जेन्जीहरूको नै उठाएका मुद्दाहरू नै पूरा भएको छ। त्यो हिसाबले गर्दाखेरि चाहिँ मान्छेको नजरमा चाहिँ सरकारको भर्खर बनेको सरकारलाई आलोचना गर्यो 35 वर्षसम्म चाहिँ के हेरेर बसिस भन्ने कुरा आउन सक्छ, तर 35 वर्षसम्म चाहिँ हामी 25 वर्षको युवाले यिनीहरूले चाहिँ 35 वर्षसम्म केही पनि गर्न सकेनन्, भ्रष्टाचार मात्र गरे, देशलाई चाहिँ एकदमै खाल्टोमा हाले भनेर चाहिँ त्यहाँ हामी 20-25 वर्षको चाहिँ युवा पुस्ता आएर चाहिँ आन्दोलनमा हुनु पर्यो र आउनु पर्यो र हामीले कतिजना अपाङ्ग कतिजना कति क्षति पनि बिहोर्नु पर्यो, त्यो देशले हामी जस्तो युवा पुस्ताले पनि धेरै व्यक्तिगत रूपमा क्षति बेहोरेको छौँ, त्यो अनुरूप क्षति बेहोरिसकेपछि देशको लागि रगत बोकाइसकेपछि देशको लागि रगत बोगाउनु हाम्रो महान कुरा हो, त्यो रगत बोकाइसकेपछि त्यो रगतको महत्व बुझेर सरकार बनेको अब सरकारले चाहिँ त्यो आन्दोलनको मर्म पूरा गरेर अगाडि बढ्नुपर्ने स्थितिमा चाहिँ आन्दोलनको लागि चाहिँ भुलेर चाहिँ अगाडि बढिरहेको जस्तो महसुस चाहिँ सबैजना नेपाली जेएनजी पुस्ताले चाहिँ गरेका छन्।
1: होइन, अब जेएनजीहरूको माग र मुद्दा, जेएनजीहरूको चाहिँ त्यो दृष्टि चाहिँ कस्तो थियो र त्यो कहाँ गएर चाहिँ त्यो भङ्ग हुन पुग्यो?
0: होइन, स्पष्ट छ कुरा, भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै हो जेएनजी आन्दोलनको मेन मुद्दा, भने त्योभन्दा अरू मुद्दा छैन, पछि अरू मुद्दा विचलित हुँदै जाँदाखेरि अरू विभिन्न मुद्दाहरू निकाले होला, अब हामीले पनि निकाल्यौँ होला, त्यसलाई चाहिँ अब ठुलो कुरा होइन। हाम्रो यो आन्दोलन भाद्र देश गतिको भ्रष्टाचारको अन्त्य, सुशासन कायम नै थियो, न सरकार ढाल्नु थियो, न सिंहदरबार चलाउँथ्यो, न नखु फोड्नु थियो, न कसैलाई र जेलबाट निकालेर देशको सबैभन्दा ठुलो औदामा लडेर राख्नु नै थियो, न कुनै व्यक्तिलाई पानी बाँडेकै भरमा चाहिँ गृहमन्त्री बनाउँथ्यो, कुनै पनि त्यो थिएन। तर यो आन्दोलन चाहिँ कतैबाट प्लानिङ सहित गरेर नेपाली युवा पुस्तालाई चाहिँ प्रयोग गरेर चाहिँ यो सबै भएको हो कि भन्ने चाहिँ हामीलाई कतै कतै महसुस फिल चाहिँ भइरहेको छ। तर एउटा देशको लागि गोली खाइसकेपछि, भ्रष्टाचारको अन्त्य, सुशासन कायम भनिसकेपछि गएपछि सरकार त्यो बाटोमा जानुपर्छ। र सरकार चाहिँ पुरानै केपी शेरबहादुर र प्रचण्ड जस्तै स्थितिमा चाहिँ सरकार गइरहेको छ। आजसम्म सरकारले जुन म्यान्डेट चाहिँ बोकेर हामीले पठाएको थियौँ त्यो विधिको विधान अनुरूप, यो देशको संविधान अनुरूप उनीहरूले काम गर्न नसकेको हो कि अथवा के हो अथवा नगरेको हो कि, तर उहाँहरूले चाहिँ आन्दोलन भाद्र आन्दोलन भएको एक वर्ष भइसक्यो आजको दिनमा, र त्यो नयाँ सरकार बनेको पनि लामो समय भइसकेपछि केही एउटा जेनजी पुस्ताले आन्दोलन गरेपछि यत्रो परिवर्तन चाहेको देश चाहिँ नेपाली जनता सम्पूर्णले परिवर्तन चाहिसकेपछि त्यो परिवर्तनबाट आएको सरकारले चाहिँ के नयाँ काम गर्यो कि भनेर यसो हेर्ने हो भने चाहिँ त्यसमा स्टन्टवाद र फेक न्युज भन्दा चाहिँ अरू कुनै पनि देखिएको छैन।
1: तर तपाईँहरूको भावना त त्यो थिएन, देश राम्रो बनोस्, सुशासनयुक्त बनोस्, भ्रष्टाचारको अन्त्य होस्, ठुल्ठुला भ्रष्टाचारीहरूका फाइलहरू खुलुन्, उनीहरू पक्राउ परुन् होइन। तर यसमा त खासै सरकारले होमवर्क गर्न सकेका छैन, कतिपय आयोगका प्रतिवेदन पनि गुपचुप छन् निकालिएका छैनन् भन्दाखेरि यो कहिलेसम्म ल्याब टेस्ट हुने भनेका क्या, पोलिटिकल ल्याब टेस्ट यो मुलुक त्यसो भए सुरेनजी?
0: यो धेरै नै छ, राज्य एकदमै कमजोर छ, राज्यले बनाएको प्रतिवेदनहरू राज्यले चाहिँ पारदर्शिता भएर चाहिँ जनताको माझ चाहिँ दिन पर्थ्यो भन्दाखेरि आजसम्म पनि जेएनजी मुभमेन्टको चाहिँ तपाईँको प्रतिवेदन बाहिर निकालिएको छैन, र पछि अर्को घटना तराईमा धार्मिक युद्धसम्म घटना भएको प्रतिवेदनसम्म बाहिर निकालेको छैन। तर त्यो कुराहरू लिक भइरहेको छ, विभिन्न मिडियाहरूबाट लिक भइरहेको छ भनेपछि संयन्त्र राज्य संयन्त्र कतिसम्म पल्लो लेभलमा छ भन्ने कुरा चाहिँ त्यहाँबाट स्पष्ट नेपाली जनताले बुझ्न सकिन्छ। यो नेपाली जनता, नेपाली हरेक युवा पुस्ता देशको लागि मर्न डराउँदैनन्, देशको लागि मर्छन्। यदि देशको लागि मर्न डराउने भएदेखि बानेश्वरमा नि आन्दोलन हुँदैन थियो, काठमाडौँमा नि आन्दोलन, पोखरा पनि आन्दोलन हुँदैन थियो, चितवनमा नि आन्दोलन हुँदैन थियो, विभिन्न जिल्लामा आन्दोलन हुँदैन थियो। सबै देशको चाहिँ जेएनजी पुस्ता चाहिँ देशको लागि मर्न तयार छन् तर त्यो मर्न तयार हुँदै गर्दाखेरि, म मर्दै गर्दाखेरि देशले के पाउँछ भन्दै गर्दाखेरि चाहिँ देशले केही पायो भनेर अनुभूति गर्न पाउने महसुस चाहिँ हामीभन्दा हामी मर्दै गर्दाखेरि पछिल्लो पुस्ताले पाएदेखि चाहिँ हुन्थ्यो। तर मरिसकेपछि सक्यो भने जस्तो चाहिँ स्थितिमा छ जेएनजी, त्यत्रो 176 जनाले चाहिँ तपाईँको आफ्नो जिन्दगी परिवार सबै त्यागेर जानुपर्ने चाहिँ स्वर्गीय लोक हुनुभयो, उहाँहरूले चाहिँ मर्नुभयो, सब कुरा सक्यो भने जस्तो चाहिँ भएको छ। सरकारसँग अब चित्त दुखै धेरैको छ भनेपछि तपाईँको सामाजिक सञ्जालमा चाहिँ एकदम वाई वाई चाहिँ देखिन्छ। त्योभन्दा अन्त व्यक्तिगत हिसाबमा कसैसँग नि यो सरकारले चाहिँ राम्रो काम गरेको छ, आन्दोलनको मर्म पूरा गरेको छ भन्ने कुरामा चाहिँ छैन। यो आन्दोलनको बाट आएको सरकारले अरू कुरामा चाहिँ ध्यान दिनु भन्दा नि आन्दोलनको मर्ममा पूरा गर्नको लागि ध्यान दिनुमा चाहिँ हामीले विशेष यो मागेको थियौँ, उहाँहरूले त्यो अनुरूप चाहिँ चलेको महसुस कतै पनि भएको छैन।
1: एउटा कुरा, अब जेएनजी आन्दोलनको जगबाट बनेको सरकारले चाहिँ आज जेएनजीहरूलाई, जेएनजीका घाइतेहरूलाई, जेएनजीका अगुवाहरूलाई चाहिँ भेट्छ कि भेट्दैन, उसले चाहिँ कस्तो बिहेभ गर्छ त्यसो भए?
0: प्रधानमन्त्रीज्यूलाई चाहिँ हामीले शहीद परिवारबाट नि अब धेरै नै चाहिँ रिक्वेस्ट गऱ्यौँ, र घाइते संस्था हामी घाइते सम्पूर्ण मिलेर पनि एकचोटि हाम्रो गुनासोहरू पोख्नको लागि चाहिँ हामीले धेरै चाहिँ उहाँसँग चाहिँ समय मागे, तर सम्माननीय ज्यूले चाहिँ आजसम्म भेट दिनु भएको छैन। बरु श्रीपाँचको सरकारलाई बिन्ती पत्र चढाएको भएदेखि यति बेरसम्म भेट्न र गुनासो पुग्न पाइसक्थ्यो होला निर्मल निवासभित्रै गएर, तर अहिलेको प्रधानमन्त्रीलाई भेट्न यति गाह्रो छ कि हाम्रै रगतमा उहाँ आउनु भएको छ, उहाँलाई पनि थाहा छ, सबले चाहिँ आन्दोलनकै मर्मबाट आएको सरकार हो भन्नुभएको छ। तर चुनावमा भोट माग्ने बेला उहाँले हामीलाई बोलै बोलै गर्न चाहिँ भेट्नुभयो, हाम्रो कुराहरू पनि सुन्नुभयो, सबै कुराहरू गर्नुभयो, र तिमीले हामीलाई साथ दियो है, भोट हामीलाई हाल भनेर भोट पनि माग्न जानु भयो। तर उहाँले चुनाव जितिसकेपछि, उहाँले भोट हामीले दिइसकेपछि, उहाँ देशको प्रधानमन्त्री भइसकेपछि, उहाँले चाहिँ हाम्रो गुनासो सुनेर हामीसँग 5 मिनट समय झिक्नेसम्म त्यो उहाँले प्रयास गर्नुभएको छैन। त्यो हिसाबले गर्दाखेरि चाहिँ सरकार को केही अङ्गहरूले हामीसँग भेटिरहनु भएको छ, हाम्रो कुराहरू सुनिरहनु भएको छ, तर जस्ट कुरा मात्र सुन्ने भएको छ कि कार्यान्वयन कुनै पनि।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
7: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर संघ जिल्लाको पहिला आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.bata लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। भोटेकोशीको बाढ़ी पहिरोपछि स्याङ्जाका सम्पर्क विहीन 8 जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन। बैरघारी बजार अब प्रहरीको 24 घण्टा निगरानीमा अपराध न्यूनीकरण हुने अपेक्षा र भोटेकोशी बाढ़ी प्रभावितका लागि स्याङ्जाबाट राहत रकम पठाउने कार्य जारी। भोटेकोशीको बाढ़ी पहिरोपछि स्याङ्जाका सम्पर्क विहीन 8 जनाका परिवारबाट डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ। बाढ़ी पहिरो गएको लामो समयसम्म पनि 8 जना सम्पर्कमा नआएपछि परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भोटेकोशीको बाढ़ी पहिरोपछि बिरकोट नगरपालिका 5 मकानका 70 वर्षीय कृष्ण अर्याल र वहाँकी श्रीमती राधा अर्याल गोसाईकुण्ड जाने क्रममा नुवाकोटको बच्चारबाट सम्पर्क विहीन हुनु भएको थियो। यस्तै कालीगण्डकी गाउँपालिका 4 ताप्लेबेसीका गुरूदत्त पाण्डे सोही ओडाका नुवाकोटको मैलुङ हाइड्रो पावरमा कार्यरत 30 वर्षीय अमलदार रोहन राणा, चापाकोट नगरपालिका 10 मका दिनामणि पंगेनी, वालिङ नगरपालिका 14 घर भई इलाका प्रहरी कार्यालय चिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक सम्बहादुर थापा, भिरकोट नगरपालिका 2 का नेपाली सेनाका 31 वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका 3 का 52 वर्षीय तिलक राणा सम्पर्क विहीन हुनुहुन्छ। सम्पर्क विहीन मध्ये वालिङका सम्बहादुर थापा र भिरकोटका गणेश कार्कीका परिवारबाट जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको हो। यस्तै अन्य 6 जनाका परिवारबाट काठमाडौँ स्थित प्रहरी अस्पतालमा नमूना संकलन गरिएको प्रहरी नायब परीक्षक रमेश तवस्तीले जानकारी दिनुभयो। नमूना दिएका अर्याल दम्पतिको भने हिन्दू परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजक्रिया गरिएको छ। स्याङ्जाको भिरकोट नगरपालिका 1 बैरघारी बजारमा जडान गरिएका सीसीटीभी क्यामेराको निगरानी प्रहरीले गर्ने भएको छ। यसअघि ओडा कार्यालयमा रहेको कन्ट्रोल रूम दहथुम प्रहरी चौकीमा सारिएपछि बजार र सिद्धार्थ राजमार्गको गतिविधि अब प्रहरीले प्रत्यक्ष निगरानी गर्न सक्ने भएको हो। बैरघारीका मुख्य बजार, व्यस्त चोक, सार्वजनिक स्थल र सिद्धार्थ राजमार्गलाई लक्षित गरी हाल 9 वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। प्रहरीका अनुसार सीसीटीभीले चोरी, झैझगडा, तोडफोड़ लगायतका घटना नियन्त्रण अनुसन्धानमा सहयोग पुग्नेछ। राजनैतिक दल तथा विभिन्न समूहका सभा, जुलुस र सम्मेलनका क्रममा हुन सक्ने अवांछित गतिविधिको निगरानीमा समेत यसको उपयोग गर्न सकिने अपेक्षा गरिएको छ। दहथुम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक पुष्कर पोखरेलले सीमित जनशक्तिबाट बजारका सबै क्षेत्रमा प्रत्यक्ष निगरानी गर्न कठिन हुने अवस्थामा सीसीटीभी प्रभावकारी माध्यम बनेको बताउनु भएको छ। प्रहरी चौकीमै कन्ट्रोल रूम आएपछि विभिन्न स्थानको गतिविधि एउटै ठाउँबाट हेर्न सहज भएको उहाँको भनाइ छ। सीसीटीभीले अपराध नियन्त्रणसँगै ट्राफिक व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ। मुख्य चोक र राजमार्ग क्षेत्रमा हुने दुर्घटना, ट्राफिक नियम उल्लंघन तथा दुर्घटनापछि फरार हुने सवारी साधन र चालक पहिचानमा क्यामेराको फुटेज उपयोगी हुने, अस्थायी ट्राफिक प्रहरी पोस्ट दहथुममा कार्यरत ट्राफिक प्रहरी सहायक सहायक हवलदार ज्ञान बहादुर थापाले बताउनुभयो। भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नवदत्त अरियालले नियमित मरमतका लागि नगरपालिकाले बजेट सुनिश्चित गर्नुपर्ने बताउनुभयो। नगर प्रमुख गोविन्द कुमार कर्मचार्यले दशैं तिहार अघि बैरघारीका थप क्षेत्रमा सीसीटीभी विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो। नगर प्रवक्ता दिपेन्द्र केसीका अनुसार कोरोना काल अघि नै सार्वजनिक शौचालयको माथिल्लो तलामा कन्ट्रोल रूम राख्ने योजना भए पनि भवन पहिरोले भत्काएपछि प्रणाली वडा कार्यालयमा सारिएको थियो। निवृत्तमान नगर प्रमुख छायराम खनालले आफ्नो कार्यकालमा बजार सुरक्षाका लागि सीसीटीभी जडानको शुरूआत गरिएको बताउँदै अब यसलाई प्रत्येक टोलसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। प्रहरीले स्याङ्जाका विभिन्न स्थानहरूबाट 400 लिटर भन्दा धेरै मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट, फेदीखोला र आदिखोलामा गरी 427 लिटर घरेलु मदिरा नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट प्रहरी नायब निरीक्षक दुर्गा बहादुर राणाफाटको कमाण्डमा खटिएको प्रहरी टोलीले चापाकोट आदिघाट एरियामा चेक जाँच गर्ने क्रममा अन्दाजी 117 लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ। त्यस्तै प्रहरी चौकी फेदीखोलाबाट प्रहरी सहायक निरीक्षक आशिष थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले फेदीखोला दुई खड्केटारी एरियामा घरेलु मदिरा तथा मन्दिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी 100 लिटर बरामद गरेको हो। त्यसै गरी प्रहरी चौकी स्थित दोभानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मनोहर राम चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले आदिखोला पास रंगेठाती एरियामा 210 लिटर तयारी घरेलु मदिरा बरामद गरेको थियो। बरामद गरिएका मदिराहरू प्रहरीले स्थानीय तथा सरकारवालाहरूको रहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भदौ 10 गते भुतेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित बनेका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सामाजिक संस्था रिटर्निस कोरिया स्याङ्जा परिवारले रु 56,266 रूपियाँ सहयोग हस्तान्तरण गरेको छ। संस्थाले संकलन गरेको उक्त सम्पूर्ण राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष जीवलाल काफ्रेले जानकारी दिनुभयो। स्याङ्जा जिल्लामा विगतदेखि नै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको यस संस्थाले देशमा आइपरेको ठूलो प्राकृतिक विपत्ति र मानवीय संकटलाई मध्यनजर गर्दै यो सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष काफ्रेले बताउनुभयो। भोटेकोशी बाढ़ीको विपत्तिमा परेकाहरूका लागि संचालित राहत संकलन अभियानमा हातीमालो गर्दै सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी मनहरूप्रति कोषाध्यक्ष केश भक्त गुरूङले धन्यवाद व्यक्त गर्नुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र स्याङ्जाको यही भदौ 22 गते चलानी नम्बर 122 पत्र अनुसार यान ईए स्याङ्जाले राङखोलादेखि गल्याङसम्म 33 केभी लाइन सटडाउन गरी कार्य गर्नुपर्ने भएकाले तपसिलको बमोजिम विद्युत आपूर्ति बन्द रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउन चाहन्छौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू बोटेबल पावर कम्पनी लिमिटेड आन्दीखोला जल विद्युत केन्द्र गल्याङ शाखा कार्यालय वालिङको विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू गल्याङ नगरपालिका 8, 9, 10 र 11 अन्तर्गत तिन्दुबाटे तारादेवी बंगराती गौमुख जनप्रिय पकुवादी छहारा सिद्धबाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू विद्युत आपूर्ति बन्द रहने समय भदौ 23 गते मंगलबार बिहान 10 देखि दिउँसो 1 बजेसम्म बुटवल पावर कम्पनी लिमिटेड वितरण शाखा वालिङ।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि स्याङ्जाबाट राहत जाने क्रम जारी रहेको छ। भदौ 10 गते आएको बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। उक्त बाढ़ी प्रभावित सहयोगार्थ स्याङ्जाका विभिन्न संघ संस्था तथा सहयोगीदाताहरूले सहयोग गरिरहेका छन्। यसै क्रममा नजिकै गरेको तीजको दर खाने कार्यक्रम स्थगित गरी महिला समूहहरूले पनि प्रधानमन्त्री दैव्य उद्धार कोषमा रकम जम्मा गरेका छन्। यसै क्रममा हुलाक मार्ग महिला समूह उपालिङ 10 प्रधानमन्त्री राहत कोषमा 39,400 रूपियाँ रकम जम्मा गरेको जनाएका छन्। त्यस्तै वालिङ 14/40 नवदुर्गा आमा समूहले पनि तीजको कार्यक्रम स्थगित गरी प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका छन्। समूहले 21,000 प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। त्यस्तै स्याङ्जा च्याम्बर अफ कमर्सले 75,555, स्याङ्जा निर्माण व्यवसाय संघले 1,11,111, पुतली बजारका जयन्त बहादुर कामीले 10,000, राधाकृष्ण आमा समूह पुतली बजार 3 27,707, जनजागृति आमा समूह पुतली बजार 14 50,000, प्रगतिशील ठूल विकास संस्था पुतली बजार 13 10,000 रकम प्रधानमन्त्री दैवी राहत कोषमा जम्मा गरेको भौचर जिल्ला प्रशासनमा बुझाएका छन्। भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार र राहतका लागि पर्वतको फलिवास नगरपालिकाले 37,00,000 रूपियाँ सहयोग गर्ने भएको छ। कार्यपालिकाको बैठकले बाढ़ी प्रभावितलाई राहत स्वरूप 37,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो। चापागाईका अनुसार फलेवासमा कार्यरत सम्पूर्ण कर्मचारी शिक्षक र स्वास्थ्य कर्मीको 2-7 दिनसम्मको पारिश्रमिक कथा गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरिनेछ। वडा सदस्यदेखि नगर प्रमुखसम्मको 2,000-40,000 रूपियाँका दरले रकम कथा गरी राहत पठाउन लागि हो। बैठकले नगर प्रमुख गंगा प्रसाद तिवारीको 1 महिनाको पारिश्रमिक कथा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ। नगर उप प्रमुख शोभा कुमारी छेत्रीले उद्धार कोषमा 10,000 रूपियाँ सहयोग गर्नु भएको छ। यस्तै कार्यपालिका सदस्यबाट प्रति व्यक्ति 5,000 वडा सदस्यबाट 2,000 रूपियाँका दरले राहतका लागि रकम कट्टा गरिनेछ। नगरपालिका र माताहतका कार्यालयमा कार्यरत स्वास्थ्य कर्मी श्रेणीविहीन कर्मचारीको 2 दिन, चौथो र पाँचौं तहमा कार्यरत कर्मचारीको 5 दिन, 6, 7 र 8 तहमा कार्यरत कर्मचारीको 7 दिन बराबरको तलब कट्टा गरी बाढ़ी प्रभावितलाई पठाइनेछ। त्यसै गरी विद्यालय सहयोगी सहजकर्ता र विद्यालय कर्मचारीको 2 दिन, प्राथमिक तृतीय र द्वितीय श्रेणी तथा निमावी तृतीय श्रेणीका शिक्षकको 5 दिन र प्रावी प्रथम, निमावी द्वितीय र मावी सबै तहका शिक्षकहरूको 7 दिन बराबरको तलब गरी 37,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने चापागाईले जानकारी दिनुभयो। अवन्तीमाली खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटेकोशीको बाढ़ी पहिरोपछि स्याङ्जाका सम्पर्कविहीन 8 जनाका परिवारबाट बिहानै परीक्षणका लागि नमूना संकलन। बैरघारी बजार अब प्रहरीको 24 घण्टा निगरानीमा, अपराध न्यूनीकरण हुने अपेक्षा। र भोटेकोशी बाढ़ी प्रभावितका लागि स्याङ्जाबाट राहत रकम पठाउने कार्य जारी। आधी खोला खबर सकियो। साँझ 6:30 अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार, अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आधी खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत र यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2685 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 23 गते मंगलबार तदनुसार सन् 2026 सेप्टेम्बर 8 तारीक भाद्र कृष्ण पक्षीको द्वादशी तिथि दिउँसो 1:48 बजेपछि त्रयोदशी तिथि। बारे राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा हतारको निर्णयले काम बिग्रनेछ महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् विषयमा दिएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला हिस्सेदारसँग समझदारी बढ़नाले पहिलेको सम्झौता भंग हुन सक्छ साइनो गास्नेहरूसँग सावधान। वृष राशि हुनेहरूको लागि सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् पुरूषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ स्रोत साधन जित्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ मेहनतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। मिथुन राशि हुनेहरूको लागि अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ शुभ चिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ हडबड़ीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ अध्ययनमा त्यति समय दिन नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। कर्कट राशि हुनेहरूको लागि शोक खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन् रचनात्मक काम प्रारम्भ गर्ने समय छ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ र माइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सिंहराशि हुनेहरूको लागि समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला आफ्नो बाटो टाढिनु पर्ने स्थिति आउन सक्छ अवसरका लागि निकै दौड़धूप गर्नुपर्नेछ समय दिन नसक्दा मन नलागेको काम बिग्रन सक्छ व्यवसायमा लगानी बढ़ाउनु पर्ला भए पनि आउने खर्चले चिन्ता बढ़ाउन सक्छ तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुनेछ।
कन्याराशि हुनेहरूको लागि भौतिक साधन जित्नाले प्रसन्नता मिल्नेछ। आय आर्जनका स्रोत बढ़नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जित्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफ योग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। तुलाराशि हुनेहरूको लागि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरूषार्थी काम सम्पादन हुनेछ। नाम दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि परिस्थिति बस्ती आएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न नसकिएला। कमजोरीले चिन्ता बढ़ाउनेछ भने परिस्थिति बस्ती आएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्च नपर्ला। बिग्रिएको काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले सताउने देखिएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। धनुराशि हुनेहरूको लागि सानातिना काममा अल्झन परे पनि बुद्धिको उपयोगले समस्या पहिचान हुनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्यका लागि औषधि जोहो गर्नु पर्ला। यात्रामा अधिक खर्च हुनेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्न सक्छ। मेहनत गर्नुहोला। मकर राशि हुनेहरूको लागि पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। काम बन्नुका साथै धन लाभ हुनेछ। निचोड़िएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ। कुम्भराशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढ़ी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दावी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य चिन्ताले सताउनेछ। परिस्थिति बस्दै आएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा वृद्धिमा दुःख समेत पाइनेछ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। हजुर, यता रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गदमाणी आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: वृहत रक्तदान कार्यक्रम हुने बारे सूचना। अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा जेन्जी शहीदहरूको सम्झना लगायत 2083 भाद्र 10 गते रसुवा भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी महाबाढ़ीबाट प्रभावित परिवारको सहयोगका लागि नेपाल जुनियर युवा रेडक्रस सर्कल र पूर्णामित भवानी माविको आयोजनामा वृहत रक्तदान कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना।
0: रेडियो आदिखोला 105.4
1: वृहत रक्तदान कार्यक्रम हुने बारे सूचना। अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा जेन्जी शहीदहरूको

0: बिहान 8 बजे देखि अन्य थप जानकारी का लागि मोबाइल 9856728432 र 9856437565 सहजीकरण नेपाल रेड क्रस सोसाइटी सेन्ट जोसेफ शाखा रक्तदान गरौं पुण्य कमाऊ
1: रक्तदान गरी गरौं जीवन दान
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
2: मोबाइल 9849618921 र 9842939399
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
5: र मिर्दी करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856555331
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
2: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
7: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
7: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ
7: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि मोबाइल 9856551068 र 9673707071

0: निशान फार्मेसी में डाक्टर आउने सूचना। यही भाद्र 27 गति शनिवार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँ बाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु दुखदुख भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163 मोबाइल 98-61-98-870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0363-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: राइटर मंजु भंडारी र विमल भंडारी मंजु ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर वालिंग आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9842698145
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाडजोडी नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रतिन्त राज अन्त आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाडजोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41051 मोबाइल 9852-5249
0: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार

0: कार्यक्रम आदि यो अरू तयारी पूरा भयो। खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्प अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856050119 र 9856033246।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरेदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855104 र 9008447723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
10: ए नानी, त्यो पानी नपिऊ त।
11: किन र काका?
10: त्यो पानी फोहोर छ।
11: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 MHz।
1: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र स्याङ्जाको यही भदौ 22 गते चलानी नम्बर 122 को पत्र अनुसार यान ईए स्याङ्जाले राङखोलादेखि गल्याङसम्म 33 KV लाइन सटडाउन गरी कार्य गर्नुपर्ने भएकाले तपसिलको बमोजिम विद्युत आपूर्ति बन्द रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउन चाहन्छौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू बुटेबल पावर कम्पनी लिमिटेड, आन्दीखोला जल विद्युत केन्द्र गल्याङ शाखा कार्यालय, वालिङको विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू, गल्याङ नगरपालिका 8, 9, 10 र 11 अन्तर्गत तिन्दुबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पकुवादी, छहारा, सिद्धबाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू। विद्युत आपूर्ति बन्द रहने समय भदौ 23 गते मंगलबार बिहान 10 देखि दिउँसो 1 बजेसम्म। बुटवल पावर कम्पनी लिमिटेड, वितरण शाखा, वालिङ।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98 06 41 870 र 98 65 94 497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन। बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 55 271, 98 468 32 809 र 98 55 50 271।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
0: मोबाइल 9849618921 र 9862439399।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 6363-91-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देख्दैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 03-60-41-6024।

0: Access to all.
1: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100867।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 9856555250।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नख। यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण।

0: कान्तिपुर स्माइल डेन्टल केयर वालिन बजार मल्ल फार्मेसी अगाडि
1: मोबाइल 9846621629 र 9861668251
2: छाय क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ
3: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्ने दुख्ने सुनिने पुरानो बाथ युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा बाथ्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
2: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
3: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 03-64-41-044 मोबाइल 9876-81-173
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार

0: मिर्दी क्लिनिक में डाक्टर आने सूचना।
1: यही भाद्र 27 गते शनिवार का दिन
0: हाट जोड़ी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हाथ खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 63-4140-087, मोबाइल 98-4-69-71-40।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98-460-86-005।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98-560-30-988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि

0: को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नौ बजे
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला
2: पर्वत पछि दुईतर्फी गाडी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ। एक वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना व्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपदपछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सायदै कहिल्यै पूरिने बताउनु भएको छ। नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नबित्दै अहिले भोटेकोशी बाढ़ीको अर्को पीड़ा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन उहाँले सबैलाई आह्वान गर्नुभएको छ। भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीको बाढ़ीपछि भइरहेको खोज तथा उद्धारको काम निरन्तर रहने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले माथिल्लो त्रिशुली 1, त्रिशुली 3B जलविद्युत आयोजना लगायतमा खोजी कार्य जारी रहेको बताउनु भएको छ। उहाँका अनुसार खोज कार्यका लागि थप उपकरण लैजान प्रयास समेत भइरहेको छ। बाढ़ीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको विवरण अनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने उहाँले बताउनु भएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा, भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता र यात्रा सहयोग, भीड़भाड़ तथा आपतकालीन व्यवस्थापनमा माइकिंग लगायतका काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो। भोटेगोछी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठन संघको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मीर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरूसँग अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइँदैछ। नेपालमा भोटेकोशीको बाढ़ीले देश शोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617
3: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पक्की पुल बगाएपछि अहिले परेवाटार, पिपलटार, आदमतार, बेलिनटार, मासटार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। यो वैकल्पिक सड़कमा थप मरमत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाई छ। सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी सुनौला बजार भोरले कोशीखोला फोसेटार कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेखु बजारको बीचमा पर्ने परेवावीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्। बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मरमतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ। कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावित क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ। तेल ट्याङ्कर जहाजमा एक हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो। त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ। साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा 2 फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ। आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो। बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ। इरानले आणविक रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमै राखेको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसएससी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ। हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ। यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ। 3 खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बिहोरेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा, नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड़। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। खरसाङ धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मरमतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दैछ।

0: रेडियो आदि खुला 105.4
1: विद्युत आपूर्ति बन्द हुने बारे सूचना। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र स्याङ्जाको यही भदौ 22 गते चलानी नम्बर 122 को पत्र अनुसार यान ईए स्याङ्जाले राङखोलादेखि गल्याङसम्म 33 केभी लाइन सटडाउन गरी कार्य गर्नुपर्ने भएकाले तपसिलको बमोजिम विद्युत आपूर्ति बन्द रहने बेहोरा सम्पूर्ण ग्राहक वर्गमा जानकारी गराउन चाहन्छौ। यसबाट पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी छ। विद्युत आपूर्ति बन्द रहने क्षेत्रहरू बुटेबल पावर कम्पनी लिमिटेड, आन्धीखोला जल विद्युत केन्द्र गल्याङ शाखा कार्यालय, वालिङको विद्युत वितरण सम्पूर्ण क्षेत्रहरू, गल्याङ नगरपालिका 8, 9, 10 र 11 अन्तर्गत तिन्दुबाटे, तारादेवी, बंगराती, गौमुख, जनप्रिय, पखुवादी, छहारा, सिद्धबाबा ग्राहक संस्थाका सम्पूर्ण क्षेत्रहरू। विद्युत आपूर्ति बन्द रहने समय भदौ 23 गते मंगलबार बिहान 10 देखि दिउँसो 1 बजेसम्म। बुटवल पावर कम्पनी लिमिटेड, वितरण शाखा, वालिङ।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469-18921 र 98462-39399।
6: अरे, फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेट त अझै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर लिङ्कमा के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9855553031।
1: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0638-590-440 र 9856-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ।

0: इलेक्ट्रिकल हामी कहाँ एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसआर आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33-246
1: कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहार बिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
7: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरु पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पुष्पक बगैंचा वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अर्याल। मोबाइल 9856308029।
8: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ। म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
9: फोन 0360-4460-600।
10: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन। लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
11: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
10: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
11: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
12: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
12: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड।
1: फोन 0364142058।
13: किन मुख छोपेर हाँसेकी हौ र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
15: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
16: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
15: हाम्रा सेवाहरू:
16: दाँत तथा मुखको परीक्षण,
15: दाँतको एक्सरे,
16: दाँत सफा गर्ने,
15: दाँत टल्काउने,
16: मुख गनाउने समस्याको उपचार,
15: दाँत रङको सिमेन्ट भर्ने,
16: दाँतको जरेदेखिको उपचार,
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
16: साधारण दाँत निकाल्ने,
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
16: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
15: गिजाको शल्यक्रिया,
16: कृत्रिम दाँत राख्ने,
15: दाँत रङको वा मेटलको खुर लगाउने,
16: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
17: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसलेट लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
16: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुमित अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बुपु सैनिक गान खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रेका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856055271 9468 32809 र 9856050271

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-741-6024।

0: अल्ड टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 27 गते शनिबारका दिन
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ झिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक गोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथ एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856552666।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किन्नेको ठ्याक्कै अगाडि, मोबाइल 9556051068 र 9673770171।

0: access to all.
1: पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना
2: यही भाद्र 27 गते शनिबारका दिन
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान पर्सन मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279071 र 9847100867।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ठुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्ट्रो हिमाल सुन चाँदी पसल,
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नगर ग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145002, मोबाइल 9850704502 र 9840551401।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364141087, मोबाइल 9849701747।
10: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
11: के गर्नु बहिनी? थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
10: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेरकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्द राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, सिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 9850-5259-49।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम
8: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: साइंस क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना यही भाद्र 27 गति शनिवार का दिन हाड़ जोड़नी नशा तथा बाथरो विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने सलाउन अप्ठ्यारो पर्ने ढाड़ कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड़ जोड़नी नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044 मोबाइल 9876013173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्लिङ्कमा पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
4: छिटो भनेको वर्ल्ड लिंक।

0: सुनिए ना अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98469-39399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्देक करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63-44-331। मोबाइल 98560-55331।
1: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9856609440।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार, विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864621629 र 9861868251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकै क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाज मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364-41-163 मोबाइल 98461-98870
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
3: सम्पर्क मोबाइल 98462-98145

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 9855-50119 र 9855-33-246
4: आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380

0: हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन, अमर प्रेमका कारण।
1: कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना, यही भाद्र 27 गते शनिबारका दिन हाट जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोनी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोनी नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ 6 मिर्दी तल्लो चोक पुलको नजिकै, फोन 0364140087, मोबाइल 9849701740।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्।

0: सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
1: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
2: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
2: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
2: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै IME प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
1: फोन 0
3: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
3: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड SBI ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
1: पर्वत जाने गेट सहारा एग्रोभेट
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
7: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
6: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
7: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
6: मोबाइल 9815564696

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-44-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5905025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Nes nou? Aile amro gani ma? Divsekko 12 baje katcha.
1: Es samay ko sath ma jetu sunchadi pasal Bhusal petrol pump najikai raheko department store sanga jodieko 5 gare ta kunako line jaisi 15 jane bato tarpha. Biswasilo bharpardo ra aakarshak design ka gargahana kharid bikri garne thau.
0: Sundar huncha radio adi khola 105.4. Aapno khyal rakhnus hai.
2: रेडियो आदिखोला 105.4 नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा। तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुनर्निर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़को स्याउ बाटोमै रोकियो। फुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सिहार केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असो 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। तुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसीसी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको यो अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। त्यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य संचालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन। सूचना अभिव्यक्ति शिक्षा व्यवसाय रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 दुई दिन भएको आन्दोलनमा काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति रहेको थियो। भ्रष्टाचार नियन्त्रण राजनैतिक जवाबदेहिता सार्वजनिक संस्थामा सुधार रोजगारी सिर्जना अवसरमा समानता पारदर्शिता राज्य संचालनमा नयाँ पुस्ताको सहभागिता लगायत आन्दोलनका प्रमुख विषय बनेका थिए भने सुशासन नै मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी यसबीचमा भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकिरहेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। तर आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पनि पीड़ामा छन् भने आन्दोलनका बेला तोड़फोड़ भएका सरकारी संरचना छेदविच्छेद अवस्थामै रहेका छन्। स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभयो। बोर्डले यसबारे सूचना निकालेर प्रभावित जिल्लाका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सहभुक्तानी अर्थात को पेमेन्ट र क्यापिङ हटाउने निर्णय गरेको हो। रसुवा बाढ़ीका कारण प्रभावित भएका जिल्लाका 15 पालिकालाई सरकारले बाढ़ी संकटग्रस्त पालिका घोषणा गरेको थियो। बाढ़ीको आज 14 दिन पनि खोज तथा उद्धार कार्य चलिरहेको छ। पहिरोले कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ। जुम्लाको स्याउ बोकेका गाड़ी बाटोमै अलपत्र परेका हुन्। झण्डै 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी छन्। स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसान दीपक नाथ योगी बताउनुहुन्छ। पहिरोले कर्णाली राजमार्गको जुम्ला कालीकोट दैलेख सड़क खण्ड हिजोदेखि अवरूद्ध छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराका अनुसार कालीकोटको पिलीमा भत्किएको सड़कलाई अस्थायी रूपमा खोलिएको छ। तर कालीकोटको गगनी खोला एस मोडमा पहिरोले सड़क अवरूद्ध छ। एस मोडमा पहिरो तथा ढुंगा अनि गगनी खोलामा लेदोसहितको पहिरो झर्ने क्रम रोकिएको छैन। सड़क अवरूद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद परसाईले सड़क खुलाउन पहल भइरहेको तर तत्काल खुलाउन कठिनाई भइरहेको बताउनु भएको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागको सूचना अनुसार 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना नेपाली कामदारको माग गरिएको हो। आवेदन दिन 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि आउँदो असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट मार्फत दिन सकिन्छ। कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गयो, सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी, कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनेका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते भएको र उपचारको क्रममा ज्यान गएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातालीले जानकारी दिनुभयो। भलिबल खेलेर घर फर्किँदै गर्दा पुनलाई गैराती कपुरकोट गाउँपालिका 5 खारखोलामा पहिरोसँगै खसेको रूखले च्यापेको थियो। जिल्ला अस्पतालमा उपचारका क्रममा पुनको गैराती 1 बजेतिर ज्यान गएको प्रहरीको भनाई छ। लगातार 2 दिन घटेको सुन चाँदीको भाव आज बढ़ेको छ। सुनको भाव आज तोलामा 3,500 रूपियाँले बढ़ेको हो। आज भाव बढ़ेर सुन तोलाको 3,05,400 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 4,790 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। उत्तर कोरियाले रूससँग सम्बन्ध थप बलियो बनाउने प्रयाससहित टुमेन नदीमाथि बनेको पुल उद्घाटन भएको छ। उत्तर कोरियाले यो पुललाई दुई देशबीच बढ़दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाली अधिकारी पाक थाइसंगले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण घटना भएको बताउनुभयो। रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ़ बनाउने उल्लेख गर्नुभएको छ। सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि रूस र उत्तर कोरिया बीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ। उत्तर कोरियाले सन् 2024 रूसको कुरुस्क क्षेत्रमा युक्रेनी सेना विरूद्ध लड्न हजारौं सैनिक पठाएको थियो। दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए। यसैबीच युक्रेनी अधिकार समूह त्रुथ हान्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रूस पठाउने मार्ग बन्न सक्ने र रूसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन समेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसएससी प्रिमियर कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ। क्वालालम्पुरको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि 262 रनको लक्ष्य दिएको छ। हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। उसका बाबर आयतले शतक बनाए, उनी 117 रनमा अभिजित रहे। नेपालका सन्दीप लामिछानेले 4 तथा शेर मल्लले 3 विकेट लिए। नेपालले अहिले ताजा अवस्थामा 15 ओभर 1 बलमा एक विकेट गुमाएर 68 रन बनाएको छ। अर्जुन कुमार 14 रन बनाएर आउट भएका छन्। तीन खेलमा नेपाल 6 अंकसहित तालिकाको शीर्ष स्थानमा छ र यसअघि नै सेमी फाइनलमा पुगिसकेको छ र आजको खेल जितेमा समूह विजेता बन्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बहरैनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो। हङकङले 3 खेलमा 2 जित र 1 हार बेहोरेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा ज्यान गुमाएका तथा कतिपय घाइतेका परिवार अझै पीड़ामा, तोड़फोड़ भएका महत्वपूर्ण संरचना पनि पुननिर्माण हुन बाँकी। कर्णाली राजमार्ग अवरूद्ध हुँदा 2.5 करोड़ रूपियाँ बराबरको स्याउ बाटोमै रोकियो। पुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह। इजरायलका सिहार केन्द्रमा 1,464 नेपाली कामदारका लागि आवेदन खुला। असोज 26 गते मध्यरातीसम्म अनलाइन मार्फत आवेदन दिन सकिने। रूससँग सम्बन्ध थप बलियो बनाउने उत्तर कोरियाको प्रयास। टुमेन नदीमाथि बनेको पुल उद्घाटन। र एसएससी प्रिमियर कपमा नेपाल हङकङले दिएको 262 रनको लक्ष्य पछ्याउँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: سات یک پانچ دبلو چار میگا ہرٹز کو ریڈیو آدھی کھولے رسائی کیا
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोगलायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 101.4 मेगाहर्ज।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443432।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनक्षतहार भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-163, मोबाइल 9841-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
6: माया बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
7: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
8: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
10: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
9: लौ, अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
10: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
9: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
10: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
9: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
10: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
9: मोबाइल नम्बर 9806641870 र 9865494497।
10: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
11: कस्तो सास गनाएको तिम्रो त?
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
11: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
11: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
13: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
14: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
16: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
17: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी चिकित्सा तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
18: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
19: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट वायर खारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279971 र 9861600867।
20: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
21: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
22: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
21: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
22: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
23: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूपू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
24: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
25: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
26: र मिर्दी करिडोर आदिको छेउमा
25: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 61-44-331, मोबाइल 98-55-55-331।
27: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
28: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
27: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
28: पुनश हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
27: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
28: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
27: फोन 063-4141-258।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाछा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888।

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरी कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह।

0: गरिने
1: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
0: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
2: सम्पर्क फोन नम्बर 0638441624
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल तीन महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी बी ट्वेल्भ रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018 मोबाइल 9840516535 र 9813769611
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
4: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
1: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
1: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौं
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
1: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
1: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068
4: स्वच्छ पानी स्वस्थ जिन्दगानी
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
6: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
6: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
6: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
6: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
7: नौहेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।

0: वार्निंग सिटी पो लेखिने मा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364415494, मोबाइल 9856320804, 9842448699।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा ऋतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन तत्याउँछौ कार्यक्रम ग्राम सुझाव भाका के सुन्दर चौधरीबाट अनि निवाकालीन समयबाट कार्यक्रम ग्राम सुझाव भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका अवसरहरूमा जस्तै आज पनि घड़ी रेडियो सेट एक बजे आइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसक्यो कार्यक्रम गाम्बिसिका भाका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। निवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन शनिबार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ र यति बेला नेपाली दिदी बहिनीहरूको महान पर्व हरितालिका तेज नजिकीको क्रममा रहेको छ नजिक नजिक आइपुगेको छ। हामी अष्टमीलाई भर्खरै विदाई गरेका छौं र अब तीज पर्वलाई स्वागत गर्ने तयारीमा पनि छौं र यही तीजलाई लक्षित गरी बजारमा उपलब्ध भएका तीज गीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै हामी रहरसँगै सहयात्रा गरिरहेका छौं। यति बेला यो तीजको माहौलमा र हामी तीनै भाकाहरूलाई कार्यक्रममा स्थान दिने क्रममा आज हामी मंगलबार व्यवसायमा छौं र तपाईँहरूको रोजाइमा रहेका भाका तपाईँहरूसँग कुराकानी गर्ने दिनमा छौं तर हाम्रो टेलिफोन सम्पर्कमा समस्या भएका कारण हामी तपाईँहरूसँग कुराकानी गर्न सक्दैनौं। यद्यपि हाम्रो रोजाइमा रहेका तीज गीत भाकाहरू बज्नेछन् आजको व्यवसायमा पनि भन्दै अब पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घर्छौं। तीजका गीत कस्ता हुन्थे सुन यसको मधुर खालको भाका श्री धनुषवको व्यवसायमा

पारिपारी आएका ढाका टोपी लाएका तीनै खोला हाम्रा बाबा लिन आएका अत्यन्तै सुमधुर खालको यो तीज गीत भाकासँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विशिष्ट भाकामा तीजका गीत कस्ता हुन्थे सुन यो सुमधुर खालको तीज गीत भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा मेलो उघार्यौं। आजको यस व्यवसायमा हिनी अनि यस्तै सुमधुर खालका तीज गीत भाकाहरू रहनेछन्। तिनी भाकाहरूलाई हामी क्रमबद्ध रूपमा बस्दै अगाडि बढ्नेछौ। यति बेलाको क्रममा हामीहरूको तीज गीत भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पदेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 9850405002 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462-98145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9560501119 र 9560333246
0: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
7: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
7: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा
8: सेवा पाइन्छ।
7: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला। हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सुति पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: Garima Vikas Bank Limited. Access to all.
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ चौबिसै घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
3: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसीका भाग्यमा। तपाईँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ साङ्गो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खुला एफएम 105.4 मेगाहर्ज, इन्टरनेट अनलाइन मार्फत www.radioadikhula.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी मंगलबार व्यवसायमा तपाईँहरूको रिसाईमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने दिनमा छौं, तर टेलिफोन सम्पर्कमा समस्या भएका कारण हामी दोपहरू समक्ष दोपहरूको रोजाइमा रहेका भाका र दोपहरूसँग कुराकानी गर्न सकिरहेका छैनौ। त्यसमा भने क्षमा चाहन्छौ। यद्यपि हाम्रो रोजाइमा रहेका तिजगीत भाकाहरूलाई भने कार्यक्रममा क्रमबद्ध रूपमा पस्किँदै अगाडि बढ़िरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

यस्तो धेर खालको तीज गीत भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बिसीका भाकामा। घनकाइदेऊ मादलु खरि झरि छला बाजीदेऊ कम्मरु जस्तो परि पर्ला देवी खरती मगरका आवाजमा सजिएको यस्तो धेर खालको तीज गीत भाका।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योगपीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसै च्याट्टै छाडिहाल न अब।
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै

0: लिङ्क जोडिहाल।
1: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805123050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805123051।
2: आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
3: मोबाइल नम्बर 9847621380।
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अरर पमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुर लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा,
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
7: रेडियो आदिखोला 105.4।
2: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विश्वका भाग्यमा। आजको यस सुन्दर व्यवसायी मंगलबार व्यवसायमा रहेर पनि हामी दोपहर समक्ष सुमधुर खालका तीज गीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दोपहरसँगै सहयोग यात्रा गरिरहेका छौं। यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं, सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

हजुर, अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। व्यवहारमा माझ रहेर एनएनएसएस मधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाखुदै पनि छुटिएर जानुपर्ने हुँदा अन्य श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनहुने सम्पूर्णमा धेरै धन्यवादका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँ समक्ष पृष्ठभूमिमा बचिरहेको सोही भाका तपाईँहरू समक्ष छोड्दै आजको यस सुन्दर बसाई मंगलबारी व्यवसायी म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: पानीमा दुई बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9847918921 र 9862439399।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9800287723।
3: आहा कति राम्रो सोफा हो चिटिक्क परेको।
6: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर।
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन यो घर कहाँबाट ल्याउनु भएको।
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला।
7: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
4: सम्पर्क मोबाइल 97484-34484।
8: चिउरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ?
1: यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
2: र मिर्देक करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 40 41 6 24।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघा खोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
6: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 063-44-41-044, मोबाइल 9876-81-173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
7: किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर
10: पर्ने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123 र 9806661052।
11: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9864021629 र 9841868251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले ने कहिले नथुन्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न दुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855685667
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्द राज अन्त आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामी सम्पर्क गर्न सक्नुहुनेछ
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने साया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर सिउ झिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41-051 मोबाइल 9855-52-49
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार
1: चिया कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरेदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
1: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कुल कलेजका लागि स्कुल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
6: पाण्डे सु सेन्टर वालिङ बजार
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
6: मोबाइल नम्बर 9846806005

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडे गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-46-600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना।
5: यही भाद्र 27 गते शनिबारका दिन
4: हाट जोडी नसा तथा बाथर विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा पाथरुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364-41-087, मोबाइल 98469-01-7040।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
1: यो घरको दैनिक झगडा सुन्न भन्न त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज, GMC पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364-45-594।
5: वालिङ

0: को लेखिन लेखमा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9856032804, 9842748469।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
9: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
8: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
9: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
8: ए हो र, तर ओलिङ्कमा के के पाइन्छ नि?
9: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
8: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
10: छिटो भनेको वर्ल्डलिङ्क।
11: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
12: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु।
13: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: Sınıf ne? Anya
1: समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोसी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्यविनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रीमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शवमध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिम पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाई छ। यसैबीच भोटेकोसी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजना गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्रांगणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषि मन्त्री गीता चौधरी लगायत सहभागी हुनु भएको छ। सरकारले जेएनजी आन्दोलन भएको दिन भदौ 23 जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक विदा समय दिएको छ। दिवसका अवसरमा शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न ठाउँमा श्रद्धांजलि तथा स्मृति कार्यक्रम आयोजना भइरहेका छन्। गएको वर्ष भदौ 23 काठमाडौँमा भएको प्रदर्शन कार्यक्रममा प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएको थियो। घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भयो। आन्दोलनका क्रममा दुई दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी र तोडफोड़ समेत भयो। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना र उनीहरूले उठाएका मुद्दालाई स्मरण गर्दै आज देशभर शहीदप्रति श्रद्धांजलि अर्पण गर्ने तथा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसैबीच कतिपय शहीद परिवार र घाइतेहरूले नवयुवा आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै सरकारको विरोध गरेका छन्। पुरानो संसद भवनमा आयोजित कार्यक्रमबाट सरकारको विरोध गरेको भन्दै प्रहरीले नवयुवा आन्दोलनका घाइते पवन खड्कालाई पक्राउ गरेको छ। सरकारले केही नगरेको र आफू बोल्न पाउनुपर्ने भन्दै आवाज उठाएपछि उहाँलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। नवयुवा प्रदर्शनबारे पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानवाधिकार आयोगले विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए, तर एक वर्ष पूरा हुँदा पनि सरकारले ती प्रतिवेदन कार्यान्वयन गर्न सकेको छैन। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको आन्दोलन रहेको स्पष्ट पार्नु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्को आज पनि भत्काउन शुरू गरिएको छ गाड़ी आंशिक रूपमा रोकेर हिजोदेखि झार्न शुरू गरिएकामा आज ब्याक ह्याम्बरको प्रयोग गरेर ढिस्को खसालिँदैछ डिभिजन सड़क कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानैदेखि सड़क रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो हिजो दिनभर गलको सहायताले ढिस्का झारिएको थियो आजदेखि ब्याक ह्याम्बरको सहायताले ढिस्का झारिँदैछ 6 वटा उपकरण परिचालन गरिँदैछ आवश्यकता अनुसार ब्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको समेत इन्जिनियर घिमिरेले बताउनुभयो पहिरोको हिसाबले अत्यन्त जोखिम मानिएको त्यो ठाउँमा डिभिजन सड़क कार्यालयले पहिरो नियन्त्रणका लागि काम गरेको हो पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरोका कारण सड़क अवरूद्ध भएका समय पारेर त्यहाँ आंशिक गाड़ी रोकेर काम थालिएको छ स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्ड हिजो बिहानैदेखि आंशिक बन्द गरेको छ यता काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धोलेखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दा स्थानीय वासी व्यवसायी तथा यात्रुले धूलो हिलो जाम र अव्यवस्थित आवागमनको समस्या भोग्नु परेको छ झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य 2 सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो बजेट अभाव निर्माण स्थलमा देखिएको अवरोध पूर्वाधार स्थानान्तरण डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ सड़क विस्तारसँगै नाला पैदल मार्ग सड़क सुरक्षा संरचना रिटेनिङ वाल पुल तथा अण्डरपास निर्माण गर्ने योजना छ सड़क विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत 10,50,000,000,000 रूपियाँ रहेको छ भने सम्झौता रकम 8,51,00,000,000 रूपियाँ रहेको छ आयोजना सूर्य विनायक सागा र सागा धुलीखेल गरी 2 खण्डमा विभाजन गरिएको छ पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ अझै 40% बढ़ी काम हुन बाँकी रहेको छ पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ स्थानीय बढ़ीमालिका नगरपालिका नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो आइतबारदेखि नै सड़क विभागका 2 वटा जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जयसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य सेवा संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन् पक्राउ परेका 2 जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ यही भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै $1 धेरै हो। यसअघि सन् 2012 नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानो स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हायातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सबथेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक भेलिकेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
4: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 9849618921 र 9862349399।
8: छाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पोल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
9: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटेर आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847601173।
8: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरानी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9863770071। प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना।
3: यही भाद्र 27 गते शनिबारका दिन
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855027971 र 9861600867।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस्तो जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै

0: बाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
2: जितु सुनसादी पसल वालिङ आर्ट भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: सरा किन बोलाएको मलाई?
4: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
6: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिंग, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842625147।

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको त्रुटि राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको त्रुटि बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरू सँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028474723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घर मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-440-331, मोबाइल 98560-55-331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू,
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
4: सम्पर्क फोन नम्बर 0363 441 6024।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
16: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
16: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
16: फोन 0363 441 258।

0: access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162223।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9800023050 र सहयोगका लागि मोबाइल 9800285715 र 9800153051।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9864221629 र 9864168251।
9: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9865085667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7071-7440।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
4: छ्या, कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
4: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-4049।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 98460-86005।
9: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
9: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
10: फोन 0364460000।

0: एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेरकोट एक बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135 56 496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-44-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: किन मुख छोपेर हाँसेकी हौ र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आयो। नपाएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9870478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
11: ए नानी, त्यो पानी नपिउ त।
12: किन र काका?
11: त्यो पानी फोहोर छ।
12: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
13: सार्वजनिक हितका लागि रेडियो आदि

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469 18921 र 98 62 39 399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98 467 21 380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98555271, 98468329 र 98555271।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथेन्द्रराज ओन्त आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 98555249।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 98555354313 र 98143348।
1: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98637771।

0: Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइब्याक ग्यारेन्टी हुनेछ
2: सुखको गहना दुखको खजना
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
2: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए आसरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष।
2: वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको

0: सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बाल बालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98460216629 र 98461268201।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847169860।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ सिटी पोलिक्लिनिकमा डाक्टर आउने सूचना।
5: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 063-4141-5094, मोबाइल 9856-32804, 9472-48-6909।
5: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउँ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रूप
6: 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेनजी अभियन्ताहरूको चिन्ता कायम।
2: सरकारले कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
0: भोटेकोशी बाढ़ीमा सम्पर्क विहीनको संख्या 5326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता, वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा खाना पकाउने ग्यासको अभाव कायमै।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि, बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित, नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जीत।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जेएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जेएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र शासनको आधार खड़ा गरेको बताएका छन्। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाई छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धांजलि तथा दीप प्रज्वलनका कार्यक्रमहरू सम्पन्न भएका छन्।
1: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोड़फोड़का घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बुझे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बुझे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदानी र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पुगेका छन्। के उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
2: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै 1 वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाबको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर एउटा सिङ्गो युवा पुस्ता त्यो सड़कमा थिए। म भदौ 23 ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब ती युवाहरू जसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो, त्यो उनीहरूको आँखामा एउटा ज्योति बलिरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। तिनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौ, अब हामी जुन देशमा बसिरहेका छौं यो देशमा सुशासन आओस्, यो देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झकझकाउनका निम्ति, उनीहरूलाई जवाबदेही बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
7: त्यो जुन सोच थियो नि यस्तो भइदिए हुन्थ्यो भन्ने, त्यो भयो त?
2: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ, अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन्। होइन, सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन चाहिँ महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
7: तर एक वर्षमा केही छनक त देखियो होला नि?
2: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो 1 वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागिरहेछ। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जेएनजी आन्दोलन ताका होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भए, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाबदेहिताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौँ। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौं जस्तो लाग्छ।
7: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
2: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठूलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेही हो, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा हो। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ, अहिलेको सरकार होइन। तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई, नागरिक मुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारी पनि थियो, त्यो चाहिँ दोहोरिँदै पो गएको छ कि भन्ने लाग्छ।
7: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई निहाल्दाखेरि?
2: जुन बाढी गयो, विपदमा हामी छौं, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारले साथ दिनुपर्छ भन्ने विषयमा द्विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजरअन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजरअन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। जेएनजी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने, सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेहता माग्नका निम्ति चाहिँ जनता सड़कमा उर्लिन्छन्, उत्रिन्छन् होइन। जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृंखला चाहिँ रोकिनुपर्छ। त्यही भएर अबको सरकारलाई चाहिँ के अनुरोध विन्ती के छ भने, जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ। कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान छैन भन्ने कुरालाई मनन गर्नुहोला भन्न चाहन्छु।
1: वाउनन्त्य नभएउबा आन्दोलनका अभियन्ता रक्षा बम नेपाल दर्पण महाखबरकै सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नभएउबाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति निकालेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभयो। हिजो सड़कबाट नभएउबाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज आफूहरूलाई उभ्याएको छ र यो पनि सम्झाएको छ, आफूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ। सभापति लामिछानेले निकालेको विज्ञप्तिमा भनिएको छ। उहाँले जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नरहेको समेत स्पष्ट पार्नुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेएनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेएनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत
1: गर्यौं। रसुवाको भोटेकोस नदीमा विनाशकारी बाढ़ी आएको आज 14 दिन 5,326 मानिस अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,357 जनाको शव फेला परेको छ, जसमध्ये 102 जनाको मात्र पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा 587 विदेशी पर्यटकका साथै सुरक्षाकर्मी र सरकारी कर्मचारी समेत रहेका छन्। पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमूना संकलन गरेर शव माटोमुनि व्यवस्थापनको काम भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, चितौन र नवलपरासी सम्मै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। जोखिमपूर्ण सुरूङ तथा बाढ़ीग्रस्त क्षेत्रबाट अझै पनि जीविदै उद्धार गर्न सकिने आशामा टोलीहरू खटिएका छन्। अहिलेसम्म 13,583 जनाको सकुशल उद्धार भएको छ। घरबारविहीन भएका 3,500 भन्दा बढ़ी विस्थापितलाई विभिन्न 39 होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावितहरूका लागि राहत, मनोसामाजिक परामर्श र स्वास्थ्य सेवा उपलब्ध गराउनका साथै विद्युत सेवा पनि तीव्र रूपमा पुनस्थापना भइरहेको छ। तर सड़क, पुल, खानेपानी र जलविद्युत आयोजनामा पुगेको ठूलो क्षतिले दीर्घकालीन पुनस्थापना र पुननिर्माणलाई मुख्य चुनौती बनाएको छ। नेपाली सेनाले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र पूर्वाधार पुननिर्माणको काम तीव्र बनाएको छ। आज दिउँसो 3 बजेसम्म हवाई मार्फत थप 20 जनाको उद्धार गरिएको सेनाले जनाएको छ। र सुवागढ़ी
12: रसुवा भोटेकोशी लाङटाङ चिलिमी माथिल्लो त्रिशुली एक र त्रिशुली ब्रिज जलविद्युत आयोजनाका टनेल तथा पावर हाउसमा नेपाली सेना सशस्त्र प्रहरी विदेशी विज्ञ र आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
0: यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटको लागि आज 80,523 डोज खोप पठाइएको छ। यससँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप हैजाविरुद्धको खोप पठाइएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजाविरुद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सिदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर कुहिएका खाद्य वस्तु तथा मृत पशुका कारण दुर्गन्ध फैलनुका साथै झाडा पखला हैजा टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलाउन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
12: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वटा वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
0: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट स्टेनलेस स्टील स्थायी चुम्बकीय बाढ़ी पम्प अतिरिक्त ब्याट्री सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1,01,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर स्वर्णिम वाग्ले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
12: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरूङको तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाई छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1 लाख सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाई छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35-40 हजार सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल संचालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायहरूको भनाइ छ। यसै गरी उत्तरी कोरला नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न, फलफूल, ग्यास लगायत दैनिक उपयोग वस्तुको माग बढ़ने भएकाले अहिले देखिएको सड़क तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने व्यवसायहरूको चिन्ता छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: बाढ़ीका कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
2: अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुलाएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
3: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस त्यही राजमार्ग भएर आवाजावत गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ, पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णुप्रसाद निउपानेले कृष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवाजावतमा समस्या परेको बताउनुभयो।
2: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले धूलो, हिलो, जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेन सहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलमादेखिको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
3: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
2: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र शाह सहितको टोली सहभागी हुने तय भइसकेको छ।
3: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुरधामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वोङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वोङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 देखि लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरण मदत पुग्ने तर्क गर्दै आएको छ। तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह ए को विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
2: र नेपाल भलिबल लीग एनभीएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथ स्नाट्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
3: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम।
2: भोटेपछि बाढ़ीमा सम्पर्कविहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
3: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
2: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
3: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जेन्जी शहीदको सम्झना र भोटे कुशी बाढ़ी पीड़ितको सहयोगार्थ वालिङमा वृहत रक्तदान 47 युनिट रगत संकलन। सामुदायिक रेडियो स्याङ्जा एफएम 18 वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न र स्याङ्जाको अर्जुन चौकारीद्वारा पोखरामै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर 169 जना लाभग्राहीलाई सेवा। आँधी खोला खबर अब विस्तारमा। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा जेन्जी शहीदहरूको सम्झना तथा भोटेको सिबारी प्रभावितको सहयोगार्थ वालिङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वालिङ 10 फुलबारी स्थित पुनामृत भवानी माध्यमिक विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी संयुक्त शाखाको प्राविधिक सहयोगमा रक्तदान शिविर सञ्चालन भएको हो। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले जेन्जी शहीदहरूको त्यागको सम्मान र भोटेको सिका बाढ़ी प्रभावितको घाउमा मल्लम लगाउने उद्देश्यले आयोजित यो रक्तदान कार्यक्रम अत्यन्तै प्रशंसनीय र मानवीय कार्य भएको बताउनुभयो। त्यस्तै गरी नेपाल रेडक्रस सोसाइटी संघका सभापति दिनेश अर्यालले मानवीय सेवामा रेडक्रसको भूमिका र रक्तदानले संकटमा परेका मानिसहरूको जीवन रक्षा कसरी गर्छ भन्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। विद्यालयका नेपाल रेडक्रस जुनियर सर्कलका सभापति क्रिस अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले गर्नुभएको थियो। कार्यक्रमको संचालन भने शिक्षक नायक यज्ञ पुरूष रिजालले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा 47 युनिट रगत संकलन भएको छ। सामुदायिक रेडियो स्याङ्जा एफएमको 18 वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। विपदमा रेडियो सूचना समन्वय र जीवन रक्षाको माध्यम विषयको विपद सम्वाद कार्यक्रम सहित साधारण सभा गरिएको हो। सभाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद घरतीले रेडियोले आफ्नो विश्वसनीयता कायम राख्दै सत्य तथा तथ्य समाचार प्रसारण गर्नुपर्ने बताउनुभयो। सदरमुकाममा स्थापित स्याङ्जा एफएमले राजनैतिक सामाजिक आर्थिक र सबै प्रकृतिका समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको र आउँदा दिनमा पनि सबैको भावना जितेर अघि बढ़न सुझाव दिनुभयो। हालै आएको बाढ़ी पहिरोले धेरै जनझनको क्षति पुगेको जनाउँदै प्राकृतिक र मानवीय त्रुटिका कारण हुन सक्ने विपत्तिबाट जोगिन समयमै सचेत हुनुपर्नेमा उहाँको जोर छ। कार्यक्रममा उपप्रमुख खड्ग राष्ट्रवेदी, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति वीरप्रसाद दोरंगा, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता भरत प्रसाद लम्साल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी, नेकपा गण्डकी प्रदेश सदस्य नारायण प्रसाद लम्साल, सशस्त्र प्रहरी बलका प्रणव लक्ष्मण बहादुर बस्नेत, पूर्व जीविस सभापति रामबहादुर थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, रेडक्रस सोसाइटी संघका अध्यक्ष दिनेश अर्याल, पूर्व अध्यक्ष चन्द्रमणि पौड्याल, सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य सहित विपदका अवस्थामा रेडियो सम्वाद कार्यक्रमको प्रभावकारिताका बारेमा आफ्ना धारणाहरू राख्नुभयो। सोही कार्यक्रममा आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले विपद सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका अध्यक्ष अमृत प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विश्वराज मदासनीले स्वागत, कोषाध्यक्ष चन्द्रमणि पौड्यालले धन्यवाद र प्रमुख व्यवस्थापक रमेश कुदारले सञ्चालन गर्नुभएको थियो। समुदायमा सूचनाको पहुँच विस्तार गर्ने उद्देश्यले 2066 साल भदौ 23 गतिबाट नियमित प्रसारणमा आएको रेडियो स्याङ्जा हाल दैनिक 18 घण्टा प्रसारण हुँदै आएको छ। लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले सञ्चालनमा ल्याएको रेडियोको वार्षिक उत्सव अवसरमा अझ गुणस्तरीय र श्रोतामुखी कार्यक्रम प्रसारण गर्ने अध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो। 500 वाट क्षमता रहेको रेडियोको प्रसारण स्याङ्जा, पर्वत, कास्की, तनहु, कुल्मी, पाल्पा लगायतका जिल्लामा सुन्न सकिन्छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पोखरामै घुम्ती शिविर सञ्चालन गरेर 169 जना लाभग्राहीलाई सेवा दिएको छ। वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सशक्त र एकल महिलालाई लक्षित गरी गाउँपालिकाले पोखरा पृथ्वी चोक स्थित होटल दीप ज्योति माइतबार र सोमबार 2 दिन शिविर सञ्चालन गरेको थियो। शिविरले अर्जुन चौपारीका 1 का 6 जना, 2 का 36 जना, 3 का 20 जना, 4 का 23 जना, 5 का 22 जना र 6 का 60 जनाले सेवा लिएका छन्। एकजनाको नयाँ दर्ता समेत गरिएको छ। भरतपुर 17 स्थायी घर भई पोखरामा बस्दै आएका एकजनाले पनि शिविरबाट सेवा लिएका छन्। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सहज रूपमा सेवा पाउन सकुन् भन्ने उद्देश्यले पोखरामै पुगेर नवीकरणको व्यवस्था गरिएको बताउनुभयो। वडा अध्यक्ष सहित पञ्जीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरण काम गरेका छौं। तिवारीले भन्नुभयो, शारीरिक रूपमा अशक्त वृद्धहरूलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो उद्देश्य हो। गाउँपालिकाका अनुसार शिविर सञ्चालन भएपछि वडा कार्यालयमा हुने भीड़ समेत कम गर्न सहयोग पुगेको छ। विशेष गरी पालिकाबाट टाढा बस्ने र आवाज जावतमा कठिनाई भएका लाभग्राहीलाई शिविरले सहजता मिलेको छ। अर्जुन चौधरी 3 का 93 वर्षीय चन्द्रबहादुर गुरूङले पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउनुभयो। पोखरामा बस्दै आउनुभएका अर्जुन चौधरी 1 का नरबहादुर छेत्रीले पनि आफू बसेकै ठाउँ नजिक शिविर सञ्चालन गरेर समयमै सेवा दिएकोमा खुशी व्यक्त गर्नुभयो। त्यस्तै पोखरा भरतपुर 17 स्थायी घर भई पोखरामा बस्दै आएका केशबहादुर गुरूङले पनि अर्जुन चौपारीको शिविरबाट सेवा लिन पाउँदा राहत मिलेको बताउनुभयो। भरतपुर पुग्न टाढा हुने अवस्थामा जिल्लाभन्दा बाहिर बसेकाहरू अरू जिल्लाका नागरिकलाई पनि सहजीकरण गरेर सेवा दिनु सकारात्मक भएको उहाँको भनाइ छ। जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ। भिरकोट नगरपालिका 7 ले भने आफ्ना वडाका लाभग्राहीको घर घरमा पुगेर नवीकरणको काम गरेको वडा अध्यक्ष तारा प्रसाद श्रेष्ठले बताउनुभयो। स्याङ्जाका 11 वटै पालिकाले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन्। तर बैंक र स्थानीय तहबीचको समन्वय प्रभावकारी नहुँदा भत्ता लिन घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता भने रहँदै आएको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधीखोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले नेपालका 4 धामलाई जोडेर माघ महिनामा रूरू महास्थान आयोजना गर्ने भएको छ। रूरू क्षेत्र गाउँपालिकाले आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रममा माघ महिनालाई रूरू महास्नान महिनाको रूपमा मनाउने उल्लेख गरेको छ। हरेक वर्ष माघ महिनामा काली गण्डकीमा स्नान गर्नेहरूको भीड़ लाग्ने गरेको छ। गुल्मी पाल्पा र सैङ्गाको संगमस्थल रूरू क्षेत्रमा 5 दिने माघी मेला समेत आयोजना हुँदै आएको छ। अहिले रूरू क्षेत्र गाउँपालिकाले माघ महिना भर्ने रूरू महास्नान आयोजना गरी 4 धामलाई जोडेर यसको धार्मिक महिमालाई अझ उजागर गर्न खोजेको गाउँपालिका अध्यक्ष यदु गेवालीले बताउनुभयो। पछिल्लो समय भारत चीन जोड्ने कालीगण्डकी करिडोरकै रूरू क्षेत्र पर्ने नेपालकै पहिलो 3 मुख्य पुल तथा भिनालाई रूरू महास्नान महिनाको रूपमा मनाउने उल्लेख गरेको छ। हरेक वर्ष माघ महिनामा कालीगण्डकीमा स्नान गर्नेहरूको भीड़ लाग्ने गरेको छ। गुल्मी पाल्पा र सैङ्गाको संगमस्थल रूरू क्षेत्रमा 5 दिने माघी मेला समेत आयोजना

सहयोगका साथ काम गरिएको बताउनुभयो। रूर्सी क्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश गेवालीका अनुसार केही समयमै नेपालका चार धाम रहेका पालिकासँग भगिनी सम्बन्ध स्थापना गरी रूरू क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिनेछ। यसले त्रिवेणी देवघाट, रूरू क्षेत्रको रेडी, कागबेनी, मुक्तिनाथ हुँदै दामोदर कुण्ड सम्मलाई समेट्ने सालग्राम पथको अवधारणालाई आत्मसात गर्दै अगाडि बढ़ाउनेछ। त्यस्तै कालीगण्डकीमा पाइने सालग्रामको धार्मिक महत्वको संरक्षण र प्रचार प्रसार गरी रूरू क्षेत्रलाई राष्ट्रिय स्तरको धार्मिक तीर्थाटन केन्द्रका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम अनुसार काम गर्दै जाने गेवालीले बताउनुभयो। उहाँका अनुसार चारधामका स्थानीय सरकारसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि पनि सहकार्य र संस्थागत साझेदारीलाई अगाडि बढ़ाउने योजना छ। रेडी रूरू क्षेत्र एउटा पवित्र तीर्थस्थलका रूपमा स्नान तथा दर्शनका लागि वर्षैभरि मानिसहरू पुग्ने गरेका छन्। एक वर्ष अघि भदौ 23-24 गते भएको जेएनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी मध्ये 38 जना अझै पनि फरार छन्। गत भदौ 24 गते एकै दिन तनहुँ कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटनास्थल घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र पार्नेपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागारका प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेका छन्। घटना लगत्तै व्यापक खोजी पनि शुरू भएको थियो। अधिकांशलाई पुनः नियन्त्रणमा लिन सफल भए पनि 38 जना अझै सम्पर्कमा आएका छैनन्। उहाँले भन्नुभयो, फरार भएकाको खोजीलाई थप तीव्र बनाइएको छ। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी हुन्। उनीहरूको खोजीका लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाका सुरक्षा निकायसँग पनि समन्वय गरिएको कारागारका प्रमुख केसीले बताउनुभयो। तनहुँ कारागारमा हाल 304 जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ। जेएनजी आन्दोलनका क्रममा प्रदर्शन कारीले तनहुँ कारागारको कार्यालय भवनमा समेत तोड़फोड गरी कागजात जलाएका थिए। आन्दोलनका क्रममा कारागारको सुरक्षा व्यवस्था समेत प्रभावित भएपछि ठूलो संख्यामा कैदीबन्दी बाहिरिएका थिए। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जेएनजी शहीदको सम्झना र भोटेको सिवाड़ी पीड़ितको सहयार्थ वालिङमा वृहत रक्तदान 47 मिनट रगत संकलन। सामुदायिक रेडियो स्याङ्जा एफएमको 18 वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न। र स्याङ्जा खर्जुन चौपारी गाउँपालिकाद्वारा पोखरामै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि घुम्ती शिविर 179 जना सेवाग्राहीलाई सेवा प्रदान। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आधी खुला 105.4
1: नेपाली कांग्रेस सेन्जाको अनुरोध।
2: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेन्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमल श्रेष्ठको स्वर्गारोहणको 45 पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही भदौ 25 गते,
2: समय बिहान 11 बजे,
1: स्थान हाल पुतली बजार 1 सेंजा।
2: अनुरोधक नेपाली कांग्रेस सेंजा।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि।

0: हार मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घार उद्योग चाहिँ कहाँ छ होला?
0: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-6190-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घार उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861-71-9076 र 9917-1682-23।
7: होइन, के भयो, किन बन्द भएको हो गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364-41-502, मोबाइल 9856-40-502 र 9864-51-401। नाक छोड़ी कान छोड़ी नाक बीमार कहिले नछोड़ने भयो
1: हैन ए दाई बीमार फिर च्यापे क्या हो गुनगुनाई रहनु भएको छ त
12: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नाथिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
13: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
14: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
15: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठु झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछटपटार भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरे लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
14: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
15: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364-41-163 मोबाइल 98-61-98-870
14: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार
16: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
16: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
16: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
16: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
16: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
16: चिरफार गर्ने
1: थाइराइड जाँच
16: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
16: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 0364-41-087 मोबाइल 98-469-71-47
17: चा कस्तो सास गनाएको तिम्रो त
18: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
17: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
18: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
17: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
19: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
20: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48-622 र 98-241-4040-29
21: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
17: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
21: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
2: ए नानी, त्यो पानी नपिऊ त।
22: किन र काका?
2: त्यो पानी फोहोर छ।
22: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
23: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
24: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
21: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
24: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
21: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
24: आजै सम्पर्क गर्नुहोस्।
21: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बहरघारी मेन रोड, वालिङ आठ मोड, वालिङ नगरपालिका जाने बाटो।
24: सम्पर्क मोबाइल 9856309888।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
25: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
25: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
26: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
27: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
26: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
27: ल। अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
26: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
27: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
26: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
28: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
21: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-5094।
29: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
30: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
29: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
30: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
31: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
30: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
5: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
6: सुख दुख का तरेलीहरू सँग रम्दै
30: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
6: तपाईको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
30: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
6: 105.4 मेगाहर्ज।
30: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
30: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
30: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
30: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
30: मोबाइल नम्बर 9806641870 र 9865494497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिन्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्ने भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443 32
3: मूल्य होइन स्वास्थ्य रोजौं

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9876770771।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरै पैसा राख्न गयो, घरै निकाल्न, घरै बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6096।

0: रेडियो आदिखोला 105.4 सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुर्याइयो।
1: रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं।
0: कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर। जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने। शहीदहरूको सपनामा वर्तमान सरकार गम्भीर रहेको गृहमन्त्रीको दावी।
2: विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन थियो, त्यो कुर्सीमा बसेर देशलाई देखाइदियो सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु।
0: भोटेकोशी बाढ़ीमा हराइरहेकाहरूको खोजी तीव्र। अझै 5,000 बढ़ी बेपत्ता। सल्यानमा पहिरोमा पुरिएर एकजनाको मृत्यु। कर्णाली राजमार्ग पहिरोले अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थाल्यो।
3: भोलिसम्ममा अलिक राम्ररी सबै गाड़ी चल्न सक्ने अवस्था आउँछ।
0: र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित। सेमी फाइनलमा वोमनसँग खेल्ने। एनबीएलमा मधेसको पहिलो जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पारदर्शिता, सुशासन, न्याय र समान अवसरका लागि भएको जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले सार्वजनिक विदा दियो। जेएनजी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ। अब खबर सन्तोषी रावलबाट।
5: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भनी पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
1: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौं। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौं। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विकटलाई मध्यनजर गरेर पठाएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौं। त्यसै अनुसार परिचालन हुन्छ।
5: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
6: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावरहरूको हरूले गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
5: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको बोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17 वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराती नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
7: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले वान वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
5: जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेन्जी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेन्जी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेन्जी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेन्जी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुने क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति गौरी लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्नु दिनु हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देशलाई देखाइदेऊ सुशासन के हुन्छ भनेर जसरी विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
5: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16-19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
8: असोजको 3 र 4 गते वडा अधिवेशन त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली काँग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेको जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
5: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति पनि परिवर्तन भएको छ।
8: र त्यसै गरी नेपाली काँग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा

0: पहाड़ र अर्ब रूपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,60,50,261 रूपैयाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 रूपैयाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपैयाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। त्यस्तै मध्य एसिया वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बिहोरेको मध्य एसियाले आफ्नो 4 खेलमा खप्तर फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने।
2: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 वटा, रसुवाको 4 वटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
1: अनिवार्य खोप लगाउन स्वास्थ्यकर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह, बाढ़ीपछि मनोपरामर्शको आवश्यकता, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।

0: CIM.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका राजश्री कक्षापति,
3: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट चारवटा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ शुरू गर्न जाँदैछौँ।
2: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा,
4: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट कुलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारी पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्र आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारी गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्छु सबैजनालाई। पहिलो प्राथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू, नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उतार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
2: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरूरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ, तर तपाईले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले,
5: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेर्ने 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैटकुटी मण्डलमा छ यसको अफिस, त्यहाँ हाम्रो डीएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जताभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यही आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू, आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको, हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
2: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवि नारायण काफले।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
6: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री

0: पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरु लागू हुनेछन्।

0: डिटिएच के बाद डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ। अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ। साथी दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
4: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। तीन वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा। र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो। दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सँगिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं। भनेपछि दुईटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
5: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ। एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरहेको हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुन सक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन, यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
5: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता शुरू भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला शुरू भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसै हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढ़ी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढ़ी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
3: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइँदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ। कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ। शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ। कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ। सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेकाहरूको खोजीलाई तीव्र बनाइएको छ। अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ। सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ। एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939।

0: आफ्नै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864021629 र 9461668251।
3: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रति महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जेनजी आन्दोलनको एक वर्ष पीड़ित परिवारलाई न्याय दिएरै छाड्ने गृहमन्त्रीको प्रण,
1: अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
0: यसै सन्दर्भमा कांग्रेस सभापति थापाको एउटा माग एउटा बाचा र रसुवा भारीपछि 5,000 भन्दा धेरै मानिस अझै सम्पर्कविहीन,
2: त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ, त्यस मात्रै रेस्क्यू भएको र डेड बडी पनि त्यसभित्र नै हुन सक्छ।
0: एक अधिकारीसँग कुराकानी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। ब्रिटेनका विदेश मन्त्री एड मिलिब्यान्डले अधीनस्थ वेस्ट ब्याङ्कमा इजरायली बस्ती बसालेकाहरूको उत्पादनमाथि प्रतिबन्ध घोषणा गरेका छन्। फ्रान्स, क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम

0: जान्ने छन्। बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चलिरहेका जातीय सफायाका कदम प्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिश विदेश मन्त्री मिली ब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए। अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो। ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ। इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबका केही ऊर्जा केन्द्रहरूको संचालन रोकिएको छ। किङ खालिद सैनिक अखडा, अभा अन्तर्राष्ट्रिय विमानस्थल र अमारको तेल कम्पनी सहित कैयौं स्थानमा गरिएका हमलामा परि 70 जना भन्दा बढ़ी घाइते भएका साउदी अधिकारीहरूले बताएका छन्। हुथीहरूका अनुसार साउदी अरबले यमनमा हवाई हमलाहरू गरेको छ, जहाँ हुथी र सरकार समर्थक फौजहरू बीच 5 दिनदेखि लड़ाई जारी रहँदा करिब 20,000 मानिस विस्थापित भएका छन्। नेपालमा सत्ता परिवर्तन हुने गरी जेएनजी आन्दोलन भएको 1 वर्ष पुगेको छ। नेपाल सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ। चुनावपछि बनेको नयाँ सरकारले जेएनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेएनजी अभियान कर्मीहरू, विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन्। तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन्। काठमाण्डुमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए।
1: हाम्रो तौर तरिका नमिल्ला, राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं, तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहनुहुन्छ त्यो स्वीकार्य छैन।
0: गृहमन्त्री सुदन गुरूङ जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन्। अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 जना रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ। सुरक्षा र सार्वभौम सत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ। युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ, तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ। र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो। क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 दिनसम्म औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो, जसले हिम पहिरो निम्त्यायो। उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 वर्ष यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन। तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ। ठीक 1 वर्ष अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन्। प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 गते भएको आगजनीको आड़मा 23 गतेको घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे।
1: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै बेगर 24 गते जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ। देश जलेको दिन 23 गते देश मरेको दिन थियो, 24 गते देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कहाँ रहन्छ। 23 गते मान्छे मरेको दिन, बच्चाहरू मरेको दिन, शहीद भएको दिन, परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन।
2: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ। सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्।
3: कोही पक्षमा हुनुहोला, कोही विपक्षमा हुनुहोला, तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ। पहिला 23 गतेको घटना भएको, त्यसपछि मात्रै 24 गते भएको। 23 गते हाम्रा युवाहरूलाई गोली हानिएको, त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
2: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी, सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर्य बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने
4: भदौ 23 गते अवोध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसले लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्रै यसको जिम्मेवारी पूरा हुन्छ कि अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्यप्रति सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ उसले दण्ड पाओस्।
2: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठम्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
4: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
2: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
5: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
6: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्य परिवारको व्यग्रता छ, अब सब भेटिएका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि यो डीएनए कै प्रक्रियालाई मान्दा पनि?
5: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा, र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइरहेको छ, सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
6: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
5: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ, हामीले डीएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिकको पनि धेरै नै आएर उहाँहरूले चाहिँ हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
6: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5000 अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ, भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
5: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ, यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेका छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिषदले गठन गरेर त्यही अनुसार पनि कायम भइरहेको छ, भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
6: के कुनै शवहरू या कुनै सम्पर्कविहीनहरू कहिले सम्पर्कै फेरि पर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
5: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यु भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन। जस्तो मिटिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसकेको भए चाहिँ हामीले त्यसबाट भेरिफाई हटाउँदै जान्छौँ। त्यो जिल्लाउँदै जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन। त्यो सबै नै मिटिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ। त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछ।
6: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
5: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सरह लानेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
2: उनी थिइन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत, प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो। त्यसैले अहिलेलाई नदी वार पार गर्न ट्विन बनाइएको छ जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छन्।
7: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा ट्विन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 वटा ट्विन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा ट्विनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
8: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही ट्विन पनि एउटा राहतको माध्यम बनेको छ।
7: मेगाङका सृष्टि तामाङले पहिलो पटक ट्विन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
9: ट्विनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाए नि त आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
7: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले ट्विनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
10: यही ट्विनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट चाहिँ ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलिहेलि रेस्क्यु गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूले ट्विनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
7: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। रागीश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा ट्विनबाट आउन सहज भएको बताइन्।
9: ट्विन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरे।
7: ट्विनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: हवस् त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हेरिसकिन्छ।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजेछ।
12: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गढेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनो, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गढेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल भदौ 24 गते बुधबार भदौ कृष्ण तृतीया 9 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भदौ 24 भएको विध्वंसको छैन पुननिर्माणको सुरसार। दमन र विध्वंसका दोषीमाथि कार्यवाही भएन। पुरानो संसद भवन अझै खण्डहर। कांग्रेसको महाधिवेशन तालिकामा सामान्य हेरफेर। सुरुङभित्रको उद्धारमा अझै पनि ढिलाइ। बाढ़ी पीड़ित बालबालिकासँग अन्तर्वार्ता र फोटो भिडियो खिच्न रोक लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विद्यार्थीको खाजा खर्च कटाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
0: रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित बाल बालिकाहरूको उद्धार तथा राहतका लागि सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित भगवती बाल क्लबले 1,32,700 रूपियाँ सहयोग गरेको छ। भगवती अंग्रेजी माध्यमिक विद्यालय अन्तर्गत रहेको भगवती बाल क्लबले आफ्ना साथीभाइहरूबाट खाजा खर्च बापतको रकम जम्मा गरेर बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका हुन्। विनाशकारी भोटेकोशीको बाढ़ीबाट आफूहरू जस्ता हजारौं बाल बालिकाहरू प्रभावित भएको थाहा पाएपछि उनीहरूका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले क्लबको तर्फबाट जम्मा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त क्लबकी अध्यक्ष सिन्ड्रेला शाहशंकरले बताइन्। क्लबका तर्फबाट जम्मा गरिएको रकमको भौचर विद्यालयका संस्थापक प्रिन्सिपल तथा सीईओ कृष्ण कुमार उप्रेती सहितको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उपलब्ध गराउँदै बाढ़ी पीड़ितको सहयोगका लागि उक्त रकम सहयोग गरेका हुन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजे आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंह दरबारबाट जग्गियोडा सरेका ती 5 दिन शीर्षकमा खबर छ। गत वर्षको 26 भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासभन्दा पछाडि रहेको भवनको कञ्चनजंघा हलमा पूर्वतर्फ फर्काएर राखिएको सोफामा राष्ट्रपति रामचन्द्र पौडेल दुवै गालामा हात राखेर बसिरहेका थिए। राष्ट्रपतिको दायाँतर्फ लहरे राखिएको कुर्सीमा क्रमशः पुष्पकमल दाहाल, माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, रमेश लेखक, बद्री पाण्डे लगायत नेता थिए। पौडेलको देब्रेतर्फको लहरमा उनका सल्लाहकारहरू बाबुराम कुवर, सुनिल थापा, सेनापति अशोकराज सिगदेल, राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले लगायत बसेका थिए। दुई दिन अघि संसद भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका संरचनाहरू आगजनीपछि ध्वस्त बनेका थिए र केही दिन अघिसम्म शासन सत्ता चलाइरहेका नेताहरू नेपाली सेनाको सुरक्षामा थिए। त्यस्तो अवस्थामा तत्कालीन परिस्थितिको निकासका विकल्पबारे उच्चस्तरीय छलफल भइरहेको थियो। त्यहाँ पछिल्लो डेढ़ दशकको राजनीतिक विमर्शमा कहिल्यै प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउने। सैनिक मुख्यालय जग्गियोडा र राष्ट्रपति कार्यालय स्रोतहरूका अनुसार सड़कका राजावादी शक्तिको पनि आवाज सुन्नुपर्ने भन्दै त्यस्तो प्रस्ताव स्वयं प्रधान सेनापति सिगदेलले गरेका थिए। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायको रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डमा 2:50 बजे मात्र प्रवेश गर्यो। अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। जेएनजी आन्दोलनको 1 वर्ष राजनैतिक शक्ति सिंह दरबारबाट जग्गीवटा सरेका ती 5 दिन शीर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले भदौ 24 को त्यो विध्वंस पुनर्निर्माणमा छैन सुरसार शीर्षकमा खबर छापेको छ। 1 वर्ष अघि आजकै दिन काठमाडौँ लगायत 7 प्रदेशका सड़कमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारी साधन, सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको सर्वोच्च अदालत लगायत न्यायालयमा आगो झोसिएको थियो। विध्वंसात्मक आक्रमणले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनवाई गर्ने कार्य समेत ठप्प भयो। नागरिकहरूका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्यो। नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन्। सर्वोच्च अदालत छेउमा रहेको नेपाल बार एसोसिएशनको भवनमा पनि आगजनी गरियो। बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रका अनुसार भदौ 24 गते बार एसोसिएशन र सर्वोच्च बारमा आगजनी गरिएको हो। 84 अर्ब क्षति पुनर्निर्माण कहिले? 123 वर्ष अघि बनेको सिंहदरबार, संसद भवन, शीतल निवास, सर्वोच्च अदालत लगायतका मुलुकभरका ऐतिहासिक भवनहरू खण्डहर बनेका छन्। जनताले चुनेका विधायकहरूले कानून निर्माण गर्ने थलो संसद भवन भग्नावशेषमा परिणत भएको छ। 33 वर्ष अघि बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बीआईसीसीमा राखिएको भवन आगजनीपछि भग्नावशेष बनेको हो। चीन सरकारको झण्डै 1 अर्ब अनुदान र नेपाल सरकारको 1.5 अर्ब लागतमा यो भवन निर्माण भएको थियो। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् भदौ 24 गतेको आगजनीबाट बीआईसीसीमा रहेको तत्कालीन संसद भवनमा पूर्ण क्षति भयो। विस्तृत शान्ति सम्झौता 2072 को संविधान जारी भएको लगायतका ऐतिहासिक क्षणहरू उक्त भवनसँग जोड़िएका छन्। भवन उपयोग गर्न नसकिने भएपछि भाड़ामा लिइरहनु उपयुक्त भएन। वार्षिक रूपमा रकम भुक्तानी गर्थ्यौं तर सो भवन उपयोग गर्न नसकिने भएपछि सम्झौता रद्द गर्यौं। यसको पुनर्निर्माण दायित्व संसद सचिवालयसँग रहेन पनि पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले अध्ययन गरिरहेको भन्ने सुनेका छौं। 82 भदौ 23 गतेको जेएनजी आन्दोलन र त्यसको भोलिपल्ट भएको विध्वंसमा 77 जनाको मृत्यु भएको थियो। यसका साथै सार्वजनिक, निजी तथा सामुदायिक संरचनामा ठूलो भौतिक क्षति पुगेको थियो।
2: एक वर्ष अघि सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सड़कमा उत्रिएको जेएनजी आन्दोलनले मुलुकको शासन सत्ता नै बदलिदियो। तर आन्दोलनका क्रममा भएको दमन, त्यसपछिको हिंसा, हत्या र विध्वंसको जिम्मेवार को थियो भन्ने प्रश्न भने 1 वर्षपछि पनि उस्तै छ। घटनाको छानबिन गर्न बनेका आयोग र समितिले प्रतिवेदन बुझाए पनि तिनको कार्यान्वयन अझै अघि बढ़न सकेको छैन। गत वर्ष भदौ 23 गते भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सड़कमा उत्रिएको थियो। शुरूमा शान्त देखिएको प्रदर्शन सुरक्षा संयन्त्रले नियन्त्रणमा लिन खोज्दा एकाएक हिंसात्मक बनेको थियो। त्यसक्रममा गोली चल्दा 21 जना युवा विद्यार्थीले ज्यान गुमाए। त्यसको भोलिपल्ट भदौ 24 गते उत्तेजित भीड़ झन उग्र बन्यो। आन्दोलन देशभर फैलियो र त्यसले तत्कालीन सरकार नै ढालिदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय लगायत देशको मुख्य प्रशासनिक केन्द्र र हजारौं भौतिक संरचनामा तोड़फोड़, आगजनी र क्षति समेत भयो। आन्दोलनका क्रममा भएको हत्या, विध्वंस र मानवाधिकार उल्लंघनका घटनामा संलग्नलाई कार्यवाही गर्न तत्कालीन अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग समेत बनायो। आन्दोलन र दमनमा संलग्नमाथि फौजदारी अनुसन्धान अघि बढ़ाउन र ज्यान मुद्दा चलाउनु पर्ने सिफारिशसहित प्रतिवेदन बुझायो तर प्रतिवेदन कार्यान्वयनमा भने सरकारले कुनै ठोस प्रक्रिया अझै अगाडि बढ़ाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो अनुसन्धानपछि छुट्टै प्रतिवेदन तयार गरी दोषीमाथि कार्यवाहीका लागि सरकारलाई सिफारिश गरेको छ। दुवै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने सरकार भने तीनलाई दराजमा थन्क्याएर बसेको आरोप लाग्दै आएको छ। सुरक्षा संयन्त्रमाथि थप अध्ययन गर्न बनाइएको समितिले समेत प्रतिवेदन तयार गरे पनि त्यसलाई सरकारले औपचारिक रूपमा बुझ्न समेत मानेको छैन। कार्की आएको प्रतिवेदनको निष्कर्षका आधारमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङले शपथ लिएको भोलिपल्ट 2082 चैत 14 गते बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ समेत परेका थिए। त्यस्तै यसै सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की भन्छन् सरकारले चाहने हो भने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको अनुसन्धान 15 दिनमा टुंग्याउन सक्छ। हामीमाथि 24 भदौका घटना नजरअन्दाज गरेको र सेनाप्रति उद्धार भएको आरोप छ तर प्रतिवेदनमा कार्यवाही अघि बढ़ाउन प्रशस्त तथ्य र प्रमाण दिएका छौ उनले भनेका छन्। त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डाक्टर लिली थापाका अनुसार सरकारले तीनवटै आयोगको प्रतिवेदन कार्यान्वयन त के छलफलमा समेत ल्याएको छैन। जो जसलाई कार्यवाही गर्नु भनेर सिफारिश भएको छ उहाँहरू नै सरकारमा भएकाले होला उनी भन्छिन्। त्यस्तै दमन र विध्वंसका दोषीमाथि भएन कार्यवाही सिंहदरबारमै थन्किए तीनवटै प्रतिवेदन शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अझै खण्डहर पुरानो संसद भवन शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। ठिक एक वर्ष अघि जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ तथा आगो लगाएर क्षत विक्षत पारिएको नयाँ बानेश्वर स्थित पुरानो संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मरमत सम्भार गरिएको छैन, बरू त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाड़ी लगेर थुपारिएको छ। किन पुरानो संसद भवन मरमत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई 2065 सालदेखि जेएनजी आन्दोलन अघिसम्म संविधान सभा र संसदका बैठक प्रयोजनका लागि प्रयोग गरिएको थियो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक तथा पूर्वाधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद भवनको निर्माण संरचनागत नक्सा स्ट्रक्चरल डिजाइन भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ, त्यो भनेको भवन पुनर्निर्माण गर्न नसक्ने गरी क्षति भएको छ। जेएनजी आन्दोलनका क्रममा त्यो भवनका सबै संरचना ध्वस्त भएका छन्।
2: राहत लैजान धुन्छेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा खबर छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग भएको छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था बनेको छ। फुटेको सिबारी प्रभावित रसुवाको उत्तर गया चारका वडा अध्यक्ष मानसी तामाङले आफ्नो गाउँ मैलुङ र आसपासका बस्तीका लागि 250 बोरा चामल सहित राहत सामग्री लिएर धुन्चेमा हेलिकप्टर कुरेर बसेको 3 दिन भयो। गाउँ पुग्ने सड़क बाढ़ीले बगाएपछि उनीसँग हेलिकप्टर बाहेक राहत लाने अरू विकल्प छैन। राहत सामान लैजान 3 दिनदेखि हेलिकप्टर कुरिरहेको छु, पालो आएको छैन। उनले भने गाउँमा खानेकुरा सकिएर लागेको खबर आएको छ। गाउँमा पुग्ने जति सामान त छ तर धुन्चेमै छ। काठमाडौँ र विदुरबाट राहतका गाड़ी छुटिरहेका छन्। धुन्चेमा राहत जम्मा भइरहेको छ। हेलिकप्टरले पनि उडान गरिरहेका छन्। ड्रोनले सघाइरहेको छ तर वडा अध्यक्ष तामाङ लगायतले राहत लैजान पालो पाइसकेका छैनन्। त्यसैले अहिले बाढ़ी प्रभावित क्षेत्रमा प्रश्न राहत कति आयो भन्ने मात्र होइन, राहत गाउँसम्म कहिले पुग्छ भन्ने छ। भोटेपछि बाढ़ीले रसुवाका गाउँलाई सड़क सञ्जालबाट छुट्याएपछि अहिले सबैभन्दा ठूलो चुनौती राहत सामग्री जुटाउनु नभई पुर्याउनु भनेको छ। केही दिनदेखि धुन्चेमै डुवानीको साधन कुरिरहेका आमा छोदिङमो एकका वडा अध्यक्ष संगला तामाङ पनि बारम्बार सामान सकिएको फोनाउन थालेपछि हेलिकप्टरका लागि हार गुहार गर्दै बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी, बिजुली, स्वास्थ्य जस्ता आधारभूत सेवाप्रति समेत राष्ट्रिय मानवाधिकारको पनि ध्यानाकर्षण भएको छ।
0: कहाँ पुग्यो 6 सुरुङको उद्धार शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। भुटेकोशी बाढ़ीका कारण क्षति पुगेका 6 जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक र प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढ़ीसँगै पसेको लेदो माटो र भग्नावशेष सफा गरेर अघि बढ़न नसक्दा तथा सुरुङ पूर्ण रूपमा छिचोल्न कठिन हुँदा भित्र फँसेकाहरूलाई उद्धार गर्न सकस भएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण 12 आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल 917 जना प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्। माथिल्लो अपर त्रिशुली एक जलविद्युत आयोजनाका 546, रसुवागढ़ी जलविद्युत आयोजनाका 93, त्रिशुली 3A का 39, त्रिशुली 3B का 178, चुलिमे जलविद्युत आयोजनाका 6 र लाङट्याङ जलविद्युत आयोजनाका 39 गरी कुल 901 जना अझै सम्पर्कविहीन छन्। उद्धारमा खटिएका टोलीहरू कतिपय पावर हाउस र पूरै सुरुङसम्म पुग्न सकेका छैनन्। जलविद्युत आयोजनामा जलाशयबाट पावर हाउससम्म पानी लाने मुख्य सुरुङका साथै पावर हाउस प्रवेश गर्ने एक्सेस टनेल समेत हुन्छन्, जहाँबाट आयोजनाको पावर हाउससम्मै लेदो पसेको देखिन्छ।
2: भोटेकोशी बाढ़ीपछि अर्को संकट, त्रसित महिला र बालबालिकामा बढ़दो मानसिक समस्या, बालबालिकासँग अन्तर्वार्ता तथा फोटो भिडियो खिच्न रोक शीर्षकमा खबर छ। भोटेकोशी बाढ़ीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढ़ीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढ़ीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिन्द्रा, बारम्बार झस्किने, रूने तथा असामान्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढ़ी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रूने तथा सानो आवासमा समेत झस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको बेडोरमा काम गरिरहेको मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ। उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउजिएर बाढ़ी आयो भन्दै कराउने गरेका छन्। बाढ़ीले भौतिक क्षति मात्र गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सृजना गरेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ। घरबार विहीनता, परिवारबाट छुटिनु, आफन्तको मृत्यु वा बेपत्ता हुनु, रात केन्द्रमा भीड़भाड़ र स्वास्थ्य सेवा